रावण भनेदेखि रस तोडेर बाण हान्न सुरु गर्यो। उता राम भनेदेखि पैताला खुट्टामा जुत्ता थिएन खाली, फैताला जमिनमा हिँडिकन लडाईँ गर्न थाले। अनि रावणको र रामको बाण हाना हाना मर्न गयो। जति पनि रावणले बाना हान्छ सर्पको रूपमा गए, जति पनि रामले बाना हान्छन् गोरुलको रूपमा गए। नारायण।

सके पछि अनि माथिबाट देवताहरूले हेरिरहेका थिए। रावण भनेदेखि रथमा चढेर बाण हान्ने, राम भनेदेखि पैताला खाली पैताल हिँडेर जमिनमा लडेर हिँडेर बाण हान्ने। अनि दया लागे तर माथिमा मातङ्कालाई एउटा रथ पठाइदिनु भयो रामलाई। अनि रामको पनि रथ भयो, रावणको पनि रथ भयो। यस्तै तरिकाले रामले 71 वटा बाण हानिसके। नारायण रावण मर्दा।

आजै चाहिँ यहाँ चरीकोट शैलम एफएममा चाहिँ आयो किनभनेदेखि यो हाम्रो पुरानो संस्कृति बोध खैचडी भजनको हामी 15 जनाको समूह छौँ। यो नमासियोस् र यो हाम्रो सधैँभरि यो जागर रहिरहोस्, सारा ठाउँमा प्रत्यक्ष रहिरहोस् भनेकन हरम हरि दैव कठै गरी नारायण।

खैचडी भजन समूहका हामी यहाँ हाम्रो टोली चाहिँ जम्मा 15 जनाको टिम छौँ। हामी आज त्यस्तै विशेष काम परेर चाहिँ यहाँ अरू साथीहरू 9 जना आउनुभएको छैन। यहाँ आज आउनु को को आउनुभएको छ भन्नुहुन्छ भनेदेखि वरिष्ठ हाम्रो यो टोलीको प्रमुख गङ्गाधर रेग्मी हुनुहुन्छ यहाँ वरिष्ठ सल्लाहकारमा। त्यसपछि हुनुहुन्छ यहाँ चाहिँ उपअध्यक्ष रामबहादुर बस्नेत। यतापट्टि हुनुहुन्छ हाम्रो कोष अध्यक्षमा अर्जुन बस्नेत। यतापट्टि सचिवमा म रामबाबु रेग्मी। त सल्लाहकारमा अर्जुन बहादुर रेग्मी पनि हुनुहुन्छ। अरू भाइ सदस्यहरू छन्। यस्तै भन्दैले गरिकन यो हाम्रो संस्कृति खैचडी भजन चाहिँ नमासियोस् भनिकन त्यसै कारणले आज हामी पनि 2-4 लीला यसो भनौँ कि भनिकन यो हाम्रो शैलमा आएको नारायण।

0: देखि उतापट्टि के भएछ भन्नुहुन्छ भनेदेखि विष्णु भगवान्ले चाहिँ बलिले चाहिँ के भने झुक्क्याएर चाहिँ उसको दरबारमा चाहिँ के राख्छ चौकीदारको राख्न भनेर त्यहाँ विष्णु भगवान्लाई राखेछ र उता कैलाशमा चाहिँ के भएछ भने लक्ष्मी मातालाई यसो ध्यान विचार गरेर हेर्दाखेरि त विष्णु भगवान् कहाँ जानुभयो त भनेर यसो हेर्दा नदेखेर यसो ध्यान दृष्टिले विचार गरेर हेर्दाखेरि त उता बलिले ढोके पालेको राई छोडेको
1: कस्तो अर्नुमा त
0: हरम हरि दैव कठैवरी नारायण।

0: तातलमा चाहिँ जानु पर्यो भनेर चाहिँ एउटा कस्तो किसिमले आउनुभयो भन्नुहुन्छ भनेदेखि बुढी बाहुनीको रूप धारण गरेर के कसैले
1: नचिनिरहेको
0: छैन। अनि त्यसरी चाहिँ अब चाहिँ म जान्छु विष्णु भगवान्लाई छुटाएर ल्याउनु पर्यो भनेर चाहिँ लक्ष्मी मातामा त्यस्तो बुढी बाहुनीको रूप धरेर चाहिँ हरम हरि दैव कठै हरि नारायण
2: हरि
0: दौडेर।

तलमा आउनुभयो, आइसकेपछि उता भन्नुहुन्छ भने बलि राजासँग भेट गर्नुभयो र चाहिँ अनि भन्नुभयो के भन्नुभयो भनेदेखि ओहो बलि राजाले चाहिँ होइन बाजे तपाईँ कहाँदेखि आउनुभयो, साह्रै दुःख पाउनुभयो कि के कसो हो भनेर चाहिँ बलिले सोद्धाखेरि उतापट्टि लक्ष्मी माता के भन्नुहुन्छ भनेदेखि हे परमात्मा भगवान् म साह्रै पीडित छु, मेरा कोही पनि छैनन्, न माइती छन्, न मेरा दाजुभाइहरू कोही पनि छैनन्, त्यस कारणले म यसो घुम्दै फिर्दै डुल्दै यहाँ आएको। रम हरि दैव कठैवरी नारायण।

ಸರ ಸರ ಕರೆ ಕರೆ ಪ್ರಹರ ಕೇಳಿ ಚೋರಿ ಕೇಳ ಅದ ಬಿರು ಸಮನ್ನೆ ಮಣ್ಣರೆ.

0: तामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, ढ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, खुन्जोक लामा रामेछाप।
1: स्थान दोलाखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: कस्तो दाँत दुखेको पनि सुन्या छ ए बुढी, मलाई नानुको लैजा भन्या।
3: अब के गर्छ धामीको मानी, धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
2: त्यहाँ चाहिँ के हुन्छ नि,
3: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
4: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
2: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
7: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
0: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
7: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बिच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
7: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बिच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98 66 66 67 68 र 98 5 10 89 6 77। बिहानी सिलाई मेसिन पसल चरीकोट बिच बजार।
9: नमस्ते डाक्टर साहब।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने,

0: तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
7: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
10: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
11: होइन, के एक्लै गुनगुन गरिरहेको?
10: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
11: अनि के भो त, लगेर पाले भइगयो नि?
10: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
11: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
11: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
7: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
10: राँगाको मासु पाइने पसल भएको घर सँगै।
12: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
13: पाँडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
12: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरी सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
13: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
12: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
13: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
8: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
7: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
14: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494215542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
15: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
7: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
16: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
7: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
16: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
7: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
17: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
18: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
17: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
18: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
17: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 26 गते ठूलो पातल चिपचिपे क्षेत्र साविक ठूलो पातल गाविस वडा नम्बर 1236789 भदौ 26 गते ठूलो पातल निगाले साविक ठूलो पातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट भदौ 28 गते गैरीमुदी जनजति मावि साविक गैरीमुदी र मिर्गे गाविस
18: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि गौरीशंकर गाउँपालिका भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7 असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को युवो
17: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
18: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
17: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने
18: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने
17: ऋण कारोबार गरेको भए ऋणको भाखा ननागेको हुनुपर्ने
18: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने
17: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
18: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने
17: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
18: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
17: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030 नामदु सेवा केन्द्र नामदु 9851-32-2136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137 जुङ्गु सेवा केन्द्र जुङ्गु 9851-32-2141 चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134 काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147
18: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा

0: sip on ya.
1: Extreme energy drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्कार कार्यक्रम शुभ बिहानीमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा उपस्थित छु म बिन्दा। प्रविधिमा हुनुहुन्छ साथी सुजन, अनि साथमा हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा। सुन्दर बिहानीको जोस जागर र उमङ्ग बोकेर नयाँ दिनको सुरुवात गरिरहनुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रमा शुभ बिहानीको सौगात सहित हामी रेडियो कार्यक्रम मार्फत तपाईँसम्म आइपुगेका छौं। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। निकै मिठा अनि रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँसँगै आउने गर्छौ, रमाउने गर्छौ। कार्यक्रममा हामी राशिफल छ, कार्यक्रमका झलक, अनि दोलखा र दोलखा आसपासका ज्येष्ठ जनहरूले गाउनुभएका लोक भजनहरू पनि तपाईँलाई सुनाउनेछौ। प्रत्येक बिहानीले हामीलाई नयाँ ऊर्जा दिइरहेको हुन्छ, नयाँ उत्साह र उमङ्ग थपिरहेको हुन्छ। यिनै उत्साह र नयाँ जोसका साथ हामी अगाडि बढ़िरहेका छौं। धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन तम तयार छौं। आजको दिन कस्तो रहन्छ, हाम्रो कर्म र व्यवहार कसरी अगाडि बढाउनु पर्छ, यी र यस्तै सतर्कताका लागि राशिफल अंश तपाईँलाई हामी प्रत्येक बिहान सुनाउने गर्छौ। आज पनि राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा।
1: बाली मर्न गयो, समुद्र तरियो, लंका पुरी खाग भयो, पछि रावण कुम्भकर्ण मरि गयो, रामायण यति हो।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 छ, श्रावण शुक्ल पक्ष सन् 2026 अगस्त 25 तारिख, भाद्र 9 गते मंगलबार, द्वादशी 8 पलम मात्र, दक्षिणायण वर्षा ऋतु रौद्र नाम सम्मत छ, उत्तरखाडा नक्षत्र मानस जोग, मकर राशिका दक्षिणमा काला चन्द्रमा छन्, सायद गर्दा कष्ट हुने। आजका जोगिनी 0.8 पलासम्म नैर्देमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 32.8 पलाका छन्, उदय 5:39, अस्तय 18:31 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्यको छ, खर्च गर्नुपर्ने समय आएको छ, अरूले भनेका सारा कुराहरू सके केही काम बन्ने पनि छ, त्यस्तो हो, धैर्यतापूर्वकले काम गर्दै गर्दै लैजानुहोस्, सम्पूर्ण राम्रो भएर जान्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँलाई समाजको सद्भावको सामनाहरू आउने बेला आएको छ, सम्मान हुने बेला पनि आएको छ, पढाइ लेखाइमा मन जानेछ, गरेको काममा सफलता मिल्ने सम्भावना देखिएको छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ, तपाईँलाई अनावश्यकको केही विचार मनमा आउन सक्छ र खराबको सङ्गत नगर्नु, खराब मानिसहरूको सङ्गत नगर्नु, अनि सज्जनको सङ्गत गर्नु, अलिकति सज्जनको सङ्गतबाट अलिक बडो राम्रो हुन्छ, कतैबाट केही अवरोध पर्दैन, राम्रो विचारले काम गर्दै लैजानुहोस्, सफल हुन्छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँलाई विदेश यात्राको लागि बडो उपयुक्त समय आएको छ र सानो मेहनतले अलिकति ठुलो काम सम्पन्न गर्न पनि सकिने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँलाई वैदेशिक कारोबारबाट राम्रो लाभ हुने बेला आएको छ, समाजले गर्ने धार्मिक क्षेत्रको कामबाट नोक्सान पनि हुँदैन, त्यसबाट केही राम्रो हुने देखिएको छ। कन्या राशि हुने मित्रहरू, आज तपाईँको समय सामान्य छ, तपाईँले बोल्ने बोली त्यो बोली विश्वासिलो हुनेछ, आज सामान्य कुरामा पनि केही अलिकति केही सर्को गरेर बोल्नु पर्ने त्यस्तो अवस्था पनि आएको छ र अनि फेरि बोल्दाखेरिमा अलिकति होस राखेरै बोल्ने पात मार्ने गर्नु पर्दछ भन्ने देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, मनस्थिति कमजोर हुन सक्छ, स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ, तपाईँको मन अलिकति ठुला काममा विचार जाने सम्भावना त्यस्तो देखिएको छ। वृश्चिक राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ, तपाईँको मान बढ्ने बेला आएको छ, सरकारी पक्षको तर्फबाट महत्वपूर्ण कामको जिम्मेवारी पनि आउने देखिएको छ, यात्रा गर्ने जोग परेको पनि देखिएको छ। धनुराशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ, तपाईँलाई शुभ समाचार आउन सक्छ र काम गर्ने मनसय पनि हुन्छ, तर ढिला नगर्नु होला अनि मौका पर्छ पर्खेर बस्दैन, त्यसमा बुढो होसियारका साथ काम गर्दै लैजाउ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई इष्टमित्रको सहायता मिल्नेछ, गरिराखेको कामबाट अन्त भ्रमण गर्नुपर्ने जोग पनि परेको छ अनि गरिराखेको कामबाट केही लाभदायक उपला पनि आएको छ, विचार पुर्याएर काम गर्नु। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले सार्वजनिक समारोहमा उपस्थिति हुनुपर्नेछ, व्यापार व्यवसायबाट लाभ हुन्छ, कृषिबाट सामान्य लाभ हुने सम्भावना देखिएको छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई यातायातको साधन वाहन मिल्नेछ, पशु चौपायबाट लाभ हुनेछ, यात्रा गर्दाखेरिमा आवश्यक अनुसारको यात्रा गर्नुपर्ने देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापकोटा बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: श्रोताबिन राशिफल अंश सुनिसक्नु भएको छ। राशिफलमा आएका सन्देशले पक्कै पनि हामीलाई उत्साह, प्रेरणा अनि नयाँ कामका लागि ऊर्जा फार्छ नै। यसैले हामीले हाम्रो दैनिकीलाई अझै सुन्दर बनाउने प्रयत्न गरौं। अब भने दोस्रो अंश लामा राशिफल रहेको छ। लामा राशिफल लिएर आउँदै हुनुहुन्छ लामा गुरु डोक्पा लामा।

0: गावा हूँ। ओम मरा मरा भी मन सगर मजम्बा ओम रुझि रमानी प्रवताये
1: सुहा। काशी देले नमस्कार सेवा झोला झुझुलप्पा स्याउडाई बुढी पात्र अनुसार नौ वर्ग जोगको साथमा उपस्थित भइसकेको छु। म निराज लामा पाखरिन।
0: आज विक्रम सम्वत 2083 भदौ 9 गते मंगलबार अगस्त 25 तारिक बुद्धिस्ट पात्र अनुसार आज धावा दिनमा चुसुम 13 गते कुकुर्णिमा बुद्धिस्ट पात्र अनुसार आज को तिथि कस्तो छ। आज नयाँ जन्मेको बच्चाको न्वारन गरी नाम राख्नु हुँदैन, एकदम राम्रो तिथि छैन। छेवर गरी केश काट्ने दिन राम्रो छ। आजको खेजोर एक फल चाहिँ कस्तो छ भने ध्यान दिएर सुन्नु होला कि आज मृत्यु जोग छ, मेच्यु छ। त्यसले के बाधा पर्छ भन्दा मृत्यु जोग भन्ने बित्तिकै मर्ने भन्ने कुरा होइन, त्यसले चोटपटक लाग्न सक्ने, गरेको कामहरूमा बाधा आउने, साथीभाइ फाटेर जाने, विभिन्न खालको जोगमा अलिकति होसियार गर्नुपर्छ। आजको जोगिनी दक्षिण परेको छ, यसलाई पछाडि पारे राम्रो हुनेछ। तालो घोडा वर्गको मित्रलाई लासा टाढयात्रादि कारोबार व्यापार व्यवसाय लिन दिन सम्पूर्ण कुरा सफल, पढाइमा बाधा छैन, राम्रो। लुग्लो भेडा वर्गको मित्रलाई राम्रो, यहाँले पनि केही अप्ठ्यारो भोग्नु नपर्ने दिनले बताएको छ। टेलो बाँदर वर्गको मित्रलाई आज सिसा पूर्व पश्चिम उत्तर दक्षिण अलि शत्रु बढेर आउनेछ, अलि चोटपटक लाग्नेछ, अलिकति खानामा अमन हुनेछ, खाना मन नलाग्नेछ, अलि खाना खायो भने अपच हुने दिन देखेको छ। झ्यालो चरावर्गको मित्रलाई आज सिधा तपाईँले पनि केही अप्ठ्यारो भोग्नुपर्ने, स्वास्थ्यमा दुख बिमार, हानि नोक्सानी, समाचारहरू नराम्रो सुन्ने र केही घर घरमा ठक्का ठुक्का, आफूले भनेको कुनै परिवारहरूले नमान्ने, सिङ्गल हुने त्यस्तो खालको देखेको छ। खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो, यहाँले गरेको गर्न खोजेको काम कुनै पनि त्यस्तो अप्ठ्यारो बाधा नभएको देखिन्छ। फाक्लो बदल वर्गको मित्रलाई आज धर्मको तिथि छ, धर्ममा रुचाउने, धर्मले एकदम मनमा शान्त ल्याउनेछ, त्यसैले आफूले विचार गरेर आफ्नो बाटो लाग्नु राम्रो हुनेछ। तपाईको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सायद हेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
2: लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब पालो भएको छ दोलखा र दोलखा आसपासका ज्येष्ठ नागरिकहरूले गाउनु भएको लोक भजन सुन्ने। दोलखा गौरी शंकर खारे निवासी ज्येष्ठजन अनन्त बहादुर कुँवरको आवाजमा सजिएको यो निकै मिठासपूर्ण श्लोक तपाईँका लागि छाड्दैछु।

0: केसरा जे गर दथन प्रभु कर्ण छलीला उनै को चल न दुर प्रभु दिशे यरुका कुनै को
1: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनौलो बिहानीलाई सुनौलो बनाउनको लागि हामी ज्येष्ठ जनहरूका मुखारविन्दुबाट प्रस्तुत भएका मौलिक भजनहरू सुनाइरहेका छौं, मौलिक श्लोकहरू सुनाइरहेका छौं। श्लोकका पारखी हाम्रो धरोहर हाम्रा लोक संस्कृतिका उपासक आदरणीय ज्येष्ठ नागरिक अनन्त बहादुर कुँवरको यो श्लोक पछाडि अब भने दोलखा सैनौ गाउँपालिका काटाकुटी निवासी आदरणीय ज्येष्ठजन हरिबहादुर कार्कीले गाउनु भएको यो निकै मर्मस्पर्शी श्लोक तपाईँलाई सुन्नुहोस्।

दशै पैदाजीवहरूको गराए मैले चैतन्य पारे दशै चैतन्य हुन गए सकल जीवै स्वरूपमा पछि लागे जन्मन गर्न ती वर्मले ध्येयहरूमा फाँसी घरका बाहिर भित्र

0: श्रोताबिन कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। कार्यक्रम सुनौलो बिहानीमा हामीले नेपाली संस्कृतिका मूल विशेषताहरू पस्किरहेका छौँ। नेपाली संस्कृतिको प्राण हाम्रो मौलिक परम्पराहरू प्रस्तुत गरिरहेका छौँ। आदरणीय ज्येष्ठजन चुडामणि पोखरेल, ज्येष्ठजन हरिबहादुर कार्कीको आवाजमा सजिएको कालजयी श्लोक भजनहरू तपाईँलाई सम्प्रेषण गरिसक्यो। हामी सबैलाई थाहा छ, नेपाल एउटा बहुजाति बहुभाषी बहुसांस्कृतिक मुलुक हो। हामी यही संस्कारमा जन्मियौं हुर्क्यौं, यही संस्कारको रंगले रंगिएका छौं। त हामीलाई यिनी संस्कारहरूले मन छुन्छ। यही संस्कारले नयाँ उमङ्ग र ऊर्जा भरिरहेको हुन्छ। यिनी संस्कृतिका उपासक, हाम्रा धरोहर, लोक संस्कृतिका उत्प्रेरक आदरणीय ज्येष्ठ नागरिकहरूका मिठा मिठा भजन श्लोकहरू सधैँ राशिफल अंश लामा राशिफल यसै गरी रेडियो सैलुङबाट दिनभर प्रस्तुत हुने कार्यक्रम झन आजलाई पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आगामी अंश यी र यस्तै प्रसङ्ग जोडेर फेरि पनि तपाईँ सामु आउने छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको यो अंशबाट छुट्टी माग्दै कार्यक्रमको अन्तिममा भीमेश्वर नगरपालिका वडा नम्बर 7 उखुबारी निवासी ज्येष्ठजन चित्र बहादुर खड्काले गाउनु भएको यो निकै मिठो श्लोक तपाईँलाई छाड्दै कार्यक्रमबाट हामी सम्पूर्ण कार्यक्रम टोली बिदामा
1: सारा धर्म पुराना का विषय का बसा कथा सुनी लागे छेरी सुधाउन कन पा सौन भनेका मुनि सोच छैन बाप गए बुढो भयो यो सुन्दा कन तृप्त छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाइने पछि पनि मुक्ति समेत पाउने यो चाहिँ देवी हातको किताबमा निकै भेद थियो अगाडि पढिने थिएन केही पनि होला नि वर्म र बुद्धि लापु पछिका पर्दन कसरी भने ती माथि करुणा गरेर जसले एक बेला देखि अनि चारै बेदहरू बनाइदिनु होला सजिलो भने गाउँमा केटीहरू छोरीहरू भन्ने सबले मोबाइल बोकिरहेका छन्, मोबाइलमा भर्छन्, जान बुवा जाए उहाँ गएर भन्दै चाँडो भन्छन्, सबैले भरिन्छन् त्यतातिर घुसाई कुण्डलमा बगे कि त्रिशुली बिचमा मिसिने खोला तपाई हामीको मरिने चोला माया नमार्नु होला शुद्ध जल पनि बग्दछ मागमा तिजीमा मन बग्छ सोरी कले फेरि भेट होला भन्दी हौ तिमी पनि देख्दैन चित्तले हे भाइ हो मर्दछु मर्नलाई चढ्दैन काल केही गरी मलाई बाँच्ने उपाय भरसक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला नम्बरी हुँदैन रे क्या एकपल्ट पापको डर रति

श्री पापाइले पर्कडू नगाय त्यही पापले पमरी हिन्दी बात तमै लेखेको छ। निन्द्राका वशमा सबै परि गए सीता बहुत रोदे निन्द्राबाट बिउ पिकन त सम्झेर दिहाल हुने। राम सीता वनमा गएर बसेछन् रे, निन्द्रामा परिछन् रे, छक्क परिथिन्, झलास बिउँदा केही पनि छैन, झर्सङ्ग बिहाल भएर बसेछन् रे, रामले छोडेर हिँडेछन् रे। अब कहाँ जाने निन्द्रवनको जङ्गलमा एक्लै परियो, माइमै केटागिरी त्यसो भनेको छ। पानीको पनेरो फुलबारी आउनेरो गजुर बसाउनै रह्यो, उठ न उठ शिलाके दाजु हो पूर्वै उजेलो भयो। अघि रातभरि शिल भन्दाखेरि देवी भागवत कथा मिर्त सरी विस्तार गर्छु, अब देवीको महिमा अपार बुझानु लीला उनैका सब। भत्खानी ताउली पासल पानी खाने अङ्करा धेरै गरी चढेर

0: ना जीवन को समार नगरे आउँदैन जवान तिरी दालचिनी छकरा अलैची सुकुमेल सिगरेटलाई चाहिने सलाई यो गाउँ भरिको को छ सिपालु जोडा खटाइदेऊ मलाई हे नानी तिमी त पयली पातली दन्तैमा लाउने दिरी आफ्ना जीवनको समार नगरे आउँदैन जोबान फिरि भने आफूले उसले भने हे बाबु पर्खी तलाई सिपालु छ हान्छु बम तलाई हे मूर्ख तत्त्व सबै विचार बगबा त गर्छ किन बारम्बार पत्ताला जाओस् अब स्वर्ग छाडी मर्नु छ तैले नै त पछाडि भने उसले धम्की दिन्छ।
1: कालिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
2: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चोक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिङसोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपत मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
1: कालिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
2: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चोक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिङसोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। यौन अपराधको निशानामा बालिका, दिनमै 4 बालिका बलात्कृत, अधिकांश पीड़क आफन्त वा चिन्जानकै हुने गरेको प्रहरीको भनाई। व्यापारीले बढ़ाए क्यान्सरको औषधिको मूल्य, बिरामीको उपचार प्रभावित। बन्चारे डाँडा ल्याण्डफिल्ड साइटको समस्या समाधान गर्न 3 तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता, समस्या जस्ताको तस्तै। र दोलखामा 10 जनामा डेंगी संक्रमण पुष्टि, लामखुट्टेको टोगाईबाट बस्न स्वास्थ्य कर्मीहरूको अनुरोध।
1: The Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
1: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, सरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। बारा सिमाराकी 3 वर्षे बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाले देश स्तब्ध बनेको छ। अवोध बालिकामाथि भएको यो अपराधले धेरैलाई आक्रोशित र आन्दोलित बनाएको छ। गरिमा एक प्रतिनिधि पात्र हुनुहुन्छ। दिनमै उहाँ जस्तै 4 बालिका बलात्कृत हुने गरेको तथ्याङ्कले देखाएको छ। त्यसमा एक पीड़ित 10 वर्ष मुनिको हुनुहुन्छ। अझ डरलाग्दो त अधिकांश पीड़क आफन्त वा चिन्जानकै हुने गरेको प्रहरीले जनाएको छ। 2082-83 देशभर 2395 बलात्कारका घटना प्रहरीमा दर्ता भएकोमा 1510 पीड़ित 18 वर्ष भन्दा कम उमेरका बाल बालिका हुन्। त्यसमा पनि 221 पीड़ित 10 वर्ष मुनिका छन्। 19-14 वर्ष उमेर समूहका 522 र 15-16 वर्ष उमेर समूहका 446 जना रहेका छन्। 17-18 वर्षका पीड़ित 321 जना रहनु भएको छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले बालिकाहरू अपराधीको स्टप टार्गेटमा पर्दै आएको बताउनुहुन्छ। बालिकाहरूलाई सजिलै फकाउन सकिने भएकाले अपराधीहरूले टार्गेटमा पारेको देखिन्छ। उहाँ भन्नुहुन्छ, यस विरूद्ध प्रहरीले पनि पछिल्लो वर्ष जनचेतना अभिवृद्धि, सूक्ष्म अनुसन्धान गरेर यस्ता अपराध नियन्त्रणमा सक्रियता बढ़ाएको छ। यसतर्फ अभिभावक र विद्यालय पनि उत्तिकै सजग रहनुपर्ने उहाँले बताउनु भएको छ। साना बाल बालिकालाई चकलेट तथा खानेकुरा दिएर फकाई एकान्तमा लगेर बलात्कार हुने गरेको घटना धेरै रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। यसमा अभिभावक विशेष सचेत हुनुपर्ने उहाँको भनाइ रहेको छ। पछिल्लो 5 वर्षमा अपराधका तथ्याङ्क केलाउँदा 7614 बालिका बलात्कारको घटनाबाट प्रेरित भएका छन्। यो कुल घटनाको 63.72% हो। बलात्कारपछि कतिपयको हत्या नै हुने गरेको छ। बालिकामाथि हुने बलात्कार तथा हिंसाको घटना न्यूनीकरणको लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन। क्यान्सर उपचारमा अत्यावश्यक औषधि सरकारी अस्पतालका फार्मेसीमा पाइन छाडेका छन्। कार्पो प्लाटिन, सिस प्लाटिन, अक्सा लिपाटिन जस्ता औषधिको अभाव भएपछि बिरामीका आफन्त व्यापारीसँग महँगोमा किन्न बाध्य छन्। चितवन स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको फार्मेसीमा यस्ता औषधिको अभाव भएको 6 महिना भइसक्यो। ती औषधि कहिले उपलब्ध हुन्छन् भन्ने बारे अस्पतालसँग स्पष्ट जवाब छैन। पहिला जस्तो बाहिर पनि पाइने स्थिति भने अहिले छैन। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उत्तम नेपालले भन्नुभयो, महँगै तिरेर भए पनि बिरामीले औषधि ल्याइरहेका छन्। पश्चिम एसिया युद्धका कारण तेल लगायतका औषधि उत्पादनमा आवश्यक कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण प्लाटिनमा आधारित किमोथेरापी औषधिहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ। औषधि व्यवस्था विभागले 10 वर्ष अघि तीनै ती औषधिको अधिकतम मूल्य निर्धारण गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ़दा पनि औषधिको मूल्य समायोजन नगर्दा बजारमा चरम अभाव भएको थियो। कतिपय बिरामीका आफन्त भने औषधि लिनको लागि भारत पुग्ने गरेका थिए। त्यसबेला 1300 पर्ने कार्पो प्लाटिन 150 mg 15,000 रूपियाँसम्म तिर्न बाध्य भएका बिरामीका आफन्तले बताउनु भएको छ। फरक फरक औषधिको एउटा कोष पूरा गर्नुपर्ने अवस्थाका बिरामी मिले औषधिको हाहाकार भएपछि जुन पाइन्छ त्यही मात्र प्रयोग गर्दै आएका थिए। बन्चाने डाँडा ल्यान्डफिल्ड साइटको समस्या समाधान गर्न 3 तहका सरकार र स्थानीय बासिन्दाबीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका दिउँछन्। कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आएका छन्। भएका सहमति कार्यान्वयनमा व्यवस्था स्रोतमा फोहोर नछुट्याइनु

0: उप सचिवतर्फ 139 सहितको संख्या हो। संघीय संरचना चुस्त बनाउने भन्दै सरकारले चार मन्त्रालय नै खारेज गरेको थियो। प्रशासनिक सुधार मितव्ययिता कायम गर्दै कार्य सम्पादन प्रभावकारी बनाउने उद्देश्यले गत तीस वैशाखको मन्त्री परिषदको निर्णयबाट नयाँ कार्य विभाजन नियमावली स्वीकृत गरी संघीय मन्त्रालयको संख्या 18 कायम गरी विभाजन गरिएको थियो। मन्त्रालय खारेज गर्ने, एक आपसमा काप्ने र नयाँ थप्ने गरेपछि नयाँ दरबन्दी निर्धारण गर्न सरकारले यो अभियान थालेको हो। सैद्धान्तिक मार्गदर्शन दिएर सरकारले मन्त्रालयहरूलाई ओएनईएसमा गरेर दरबन्दी एकिङ गर्न भनेको थियो। अब एकैछिन व्यापारिक विश्राम।
1: अरे यही थियो त, कहाँ सरे आजकल
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
1: के हुनु नि? अभि मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
2: हो नि रमा? चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक शिव विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
6: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-29-43-26, 9860-29-43-26।
6: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

विरामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा आसपासका स्थानीय गतिविधिहरू। दोलखाको तामाकोशी पाँचौ जलविद्युत आयोजनाका पदाधिकारी, प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू बीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै आयोजनाको अडिट दुईको काम पुनः चालू हुने भएको छ। 2081 भदौ 7 गते आयोजनाको अडिट दुईबाट अति प्रभावित बिगु गाउँपालिका वडा नम्बर 2 ओराङका स्थानीय बासिन्दा, कौरीशंकर गाउँपालिका वडा नम्बर 8 का अति प्रभावित स्थानीय र तामाकोशी पाँचौ जलविद्युत आयोजनाका पदाधिकारीहरू बीच छलफल भएको थियो। उक्त छलफलमा सहमति जुटेको हो। यसअघिको सहमति कार्यान्वयनको माग राख्दै स्थानीयहरू आन्दोलन गरेका थिए। बिगु गाउँपालिका नम्बर 2 देउलाङ र ओराङ डाँडा जोड्ने हार्जे खोला सड़कमा विद्यमान चट्टानको ब्लास्टिङ कार्यको स्वीकृतिका लागि कानून बमोजिम पहल गर्ने, आयोजनाको अडिट निर्माण गर्दा विस्थापित धार्मिक स्थलहरूलाई स्थानीयबाट उपयुक्त स्थानमा जग्गा उपलब्ध गराएको, 10 दिनभित्र ठेकेदार सिनु हाइड्रोद्वारा निर्माण कार्य शुरू गर्ने, हाल मन्थली नजिक मकिङ व्यवस्थापन गरिएको स्थानीयको पारिपट्टि रहेको बस्ती तथा खेतहरूको सुरक्षाको लागि दुईले तटबन्ध निर्माण गर्ने लगायतका सहमति भएका हुन्। दोलखामा 10 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। जिल्लामा गत साउन महिनादेखि हालसम्म 4 जना महिला र 6 जना पुरूषमा डेंगू संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी रोजन बज्राचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको भीमेश्वर नगरपालिकामा 4 जना, जिरी नगरपालिका र कालिम्चोक गाउँपालिकामा 3-3 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। चिकित्सकका अनुसार डेंगू एडिस जातको लामखुट्टीको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेसरी मांसपेशी दुख्नु, आँखाका गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बेमेरा आउनु, वाकवाकी लाग्नु, बान्ता हुनु डेंगूका प्रमुख लक्षण रहेको स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। डेंगू ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बस्नुको साथै लामखुट्टेको वृद्धि रोक्नुपर्ने स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। दोलखामा गत साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कार्यवाहीबाट 3,21,000 रूपियाँ भन्दा बढ़ी राशि संकलन भएको छ। जिल्लामा गत साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने साना तथा ठूला 333 वटा सवारी साधनहरू कार्यवाहीबाट 3,21,500 रूपियाँ राशि संकलन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको मासिक रिपोर्टमा उल्लेख गरिएको छ। जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीका साधन कार्यवाहीलाई तीव्र पारिएको प्रहरीको भनाइरहेको छ। जिल्लामा गत साउन महिनामा सवारीका साधन दुर्घटना न्यूनीकरण सम्बन्धी 310 वटा सचेतनामूलक कार्यक्रम गरिएको छ। काठमाण्डुबाट 4 वटा मोटरसाइकलमा रामे थापा आएका 8 जनाले खाँडादेवी गाउँपालिका वडा नम्बर 9 का एक व्यक्तिमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले उहाँहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामे थापाका अनुसार मन्थली नगरपालिका 7 कल्लेरीका 32 वर्षीय करण विकाले पूर्व रिसिभीका कारण योजना बनाई 8 जनालाई काठमाण्डुबाट बोलाई खाँडादेवी गाउँपालिका वडा नम्बर 9 का 35 वर्षीय जीवन विकामाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको घाइतेको हाल मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा गोपाल बेका, दिपेन्द्र लोहार, नारायण लोहार, करण बेका, विपना खाती, सिन्धुली सुनकोशी गाउँपालिका 4 का रमन बेका, रमेश बेका र चतुरलाल बेकालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उहाँहरूको साथबाट घटनामा प्रयोग भएको भनिएका 4 वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर 6 मा स्कूटी दुर्घटना हुँदा 2 जना घाइते हुनुभएको छ। जनकपुरबाट काठमाण्डुतर्फ जाँदै गरेको मध्य प्रदेश 02-007 P/97-41 नम्बरको स्कूटी सड़कमा रहेको ढुंगामा उछिट्टिएर अनियन्त्रित भई खहरे खोलाको बायाँ साइडको डिभाइडरमा ठोकिएर दुर्घटना भएको बागमती प्रहरी प्रदेश कार्यालय हेटौडाले जनाएको छ। स्कूटी चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर 5 का 20 वर्षीय निशान कार्की स्कूटरको पछाडि सवार महोत्तरी जिल्ला जलेश्वर नगरपालिका 2 निवासी करिब 22 वर्षीय महित थापा घाइते हुनुभएको हो। घाइते दुवैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
नसर्ने रोगका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै काभ्रे प्लान्चोक जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाई केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनप्रतिनिधिहरूले गर्नुभएको छ। दुलखेल स्थित हिमालय दृश्यमा आयोजित संवाद तथा नीतिगत छलफलमा जिल्लाका 13 वटा स्थानीय तहका प्रमुखहरूले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। सिन्धुपाल्चोकमा महिना दिनदेखि ठप्प चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सड़कको इको खण्ड सोमबारदेखि संचालनमा आएको छ। चिनिया कम्पनीले सड़क मर्मतको काम अघि नबढ़ाएपछि सड़क डिभिजन कार्यालयले जोखिमयुक्त क्षेत्रमा बस्ती सुरक्षालाई प्राथमिकता दिँदै 7 दिन अघिबाट आफ्नै स्रोत साधन परिचालन गरेर काम थालेको थियो। सड़कको नयाँ ट्र्याक खुलेसँगै महिना दिनपछि सवारी साधन आउजाउ गर्न थालेका हुन्। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थान तथा मधेस प्रदेश लगायतका कोशी प्रदेशका तराईका भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। यौन अपराधको निशानामा बालिका, दिनमै 4 बालिका बलात्कृत, अधिकांश पीड़क आफन्त वा चिन्जानकै हुने गरेको प्रहरीको भनाई। व्यापारीले बढ़ाए क्यान्सरको औषधिको मूल्य, बिरामीको उपचार प्रभावित। बंचारे डाँडा ल्याण्डफील्ड साइटको समस्या समाधान गर्न 3 तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता, समस्या जस्ताका जस्तै। र दोलखामा 10 जनामा डेंगु संक्रमण पुष्टि, लामखुट्टेको टोकाईबाट बस्न स्वास्थ्य कर्मीहरूको अनुरोध। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: सूचना
4: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकरलुक परम्परामा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
3: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे। गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्मा लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्मा वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्यालबो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसापानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
4: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
3: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
5: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
3: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
5: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?

उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: रंजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा संचालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55, 98 44 23 63 23, 98475788 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म थारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल भदौ महिनाको 9 गते मंगलबार आज प्रकाशित पत्र पत्रिकाले संविधान विपरीत नियमन अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा सरकारको अरबौं खर्च अरबौं बजट संकटमा वंशाली राणा ल्याण्डफिल साइट पटक पटक सहमति समस्या जस्ताको जस्तै संघीय संसदको दुवै सदनको बैठक बस्दै दिनमै चार बालिका बलात्कृत अधिकांश पीड़कका आफन्त वा चिन्जानकै 11 सचिव 72 सहसचिव र 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। दिनमै चार बालिका बलात्कृत अधिकांश पीड़क आफन्त वा चिन्जानकै 12 सिमाराकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाले देश स्तब्ध बनेको छ। अबोध बालिकामाथि भएको यो अपराधले धेरैलाई आक्रोशित र आन्दोलित बनाएको छ। गरिमा एक प्रतिनिधि पात्र हुनुहुन्छ। दिनमै उहाँ जस्तै चार बालिका बलात्कृत हुने गरेको तथ्याङ्कले देखाएको छ। त्यसमा एक पीड़ित 10 वर्ष मुनिको हुनुहुन्छ। अझ डरलाग्दो त अधिकांश पीड़क आफन्त वा चिन्जानकै हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। 2082-83 देशभर 2395 बलात्कारका घटना प्रहरीमा दर्ता भएकोमा 1510 पीड़ित 18 वर्षभन्दा कम उमेरका रहेका छन्। त्यसमा पनि 221 पीड़ित 10 वर्ष मुनिको हुनुहुन्छ। त्यस्तै 19 देखि 24 वर्ष उमेर समूहका 522 र 15 देखि 16 वर्ष उमेर समूहका 446 जना हुनुहुन्छ। 17 र 18 वर्षका पीड़ित 321 रहनु भएको छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले बालिकाहरू अपराधीको सफ्ट टार्गेटमा पर्दै आउने बताउनुहुन्छ। बालिकाहरूलाई सजिलै फकाउन सकिने भएकाले अपराधीहरूको टार्गेट परेको देखिन्छ। वहाँ भन्नुहुन्छ यस विरूद्ध प्रहरीले पनि पछिल्ला वर्षमा जनचेतना अभिवृद्धि सूक्ष्म अनुसन्धान गरेर यस्ता अपराध नियन्त्रणमा सक्रियता बढ़ाएको छ। पछिल्लो 5 वर्षको अपराधको तथ्याङ्क केलाउँदा 7614 बालिका बलात्कारका घटनाबाट पीड़ित हुनु भएको छ। यो कुल घटनाको 63.72% हो। बलात्कारपछि कतिको हत्या हुने गरेको छ। बालिकामाथि हुने बलात्कार तथा हिंसाका घटना न्यूनीकरणको लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। संघीय संसदको दुवै सदनको बैठक बस्दै मंगलबार अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपालमा कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून मन्त्री गौतमले संयुक्त राष्ट्रसंघीय सामुदायिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुहुनेछ। युवा तथा श्रम रोजगारी मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच बिहान 10:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्।
संविधान विपरीत नियमन अधिकारी प्रदेश र स्थानीय तहलाई दिँदा सहकारीको खरबौं बचत संकटमा। प्रदेश र स्थानीय तहलाई संविधानले नै नदिएको नियमन अधिकार कानून मार्फत प्रदान गरिँदा जनताको खरबौं निक्षेप जोखिममा परेको छ। सहकारी ऐन 2074ले सहकारी नियमन अधिकार प्रदेश र स्थानीय तहलाई पनि प्रदान गरेको छ, तर ऐनले दिएको अधिकार प्रयोग गर्न प्रदेश र स्थानीय सरकारको अक्षमताका कारण सहकारी बचतकर्ताको बचत जोखिममा परेको हो। उदाहरणको लागि धरान उपमहानगरपालिकालाई लिन सकिन्छ। धरान उपमहानगरपालिकाले 29 पौष 2081 करिब 11 अरब रूपियाँको बचत अपचलन गरेको बहरा सहकारीलाई समस्याग्रस्त घोषणा गर्यो, तर त्यसको व्यवस्थापनको लागि हालसम्म पनि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्न सकिएको छैन। यसैबीच धरानले 1.60 करोड़ रूपियाँ रकम अपचलनपछि समस्यामा परेको श्रेया बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्यो। धरानले श्रेयालाई 16 वैशाख 2082 समस्याग्रस्त घोषणा गरेको थियो, तर समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन हुन नसक्दा ती सहकारीमा रहेको बचतको रकम जनताको बचत फिर्ता गराउन पहल शून्य छ। उपमहानगरपालिकासँग व्यवस्थापन समितिको घोषणा गर्न जनशक्ति सरकारी तथा अन्य निकायको समन्वय र सहकारीको क्षमता नै नरहेको धरान उपमहानगरपालिकाका एक अधिकारीले बताउनु भएको छ। केन्द्र सरकारले व्यवस्थापन गर्न नसकेको सहकारी समस्या स्थानीय तहमा फ्याँकेर समाधान हुँदैन, उहाँले भन्नुभयो। स्थानीय तहसँग दक्ष जनशक्ति पनि छैनन्, प्रदेश तथा केन्द्र सरकारको सहकारी र समन्वय पनि गर्दैन, त्यही भएर व्यवस्थापन समिति गठन गर्न ढिलाइ भएको हो। सहकारीका पीड़ित बचतकर्ताले आफ्नो बचत फिर्ताको लागि संस्था समस्याग्रस्त घोषणा गराउन स्थानीय तहमा उजुरी दिए पनि सम्पत्ति र दायित्व व्यवस्थापन गर्न नसक्ने भन्दै फर्काउने गरेको सहकारी बचत संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले बताउनुभयो। समिति किन नबनेको भनेर सोधपूछ गर्दा काठमाडौँ महानगरपालिकाले त त्यो काम गर्न सकिएको छैन भने हामीले कसरी गर्न सक्छौ भनेर जवाब दिने गरेका छन् उहाँले भन्नुभयो। यो खबर आज अनलाइन खबरले लेखेको छ। बन्सारी डाँडा ल्याण्डफिल्ड साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै। बन्सारी डाँडा ल्याण्डफिल्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दाबीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यौं छन्। कागजी सहमति मात्र गरिने तर तीनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आएका छन्। भएका सहमति कार्यान्वयनमा व्यवस्था स्रोतमा फोहोर नछुट्याइनु र जग्गा अतिग्रहण तथा मुआवजाको जटिलताले गर्दा समस्या हुने गरेको हो। फोहोर पुर्याउन हुने अवरोधपछि छुट्टा छुट्टै समयमा साना ठूला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन्, तर कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। 2062 जेठ 6 नुवाकोटको बन्सारी डाँडामा फोहोर फाल्न थालिएको थियो। त्यसैता स्थानीयले गर्ने अवरोध हटाउन 175 भन्दा बढ़ी सहमति भइसकेका छन्। वर्तमान सरकारले पनि बन्सारी डाँडाको समस्याको दीर्घकालीन समाधानको लागि पहल शुरू गरेको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। उन्नाइस सचिव 72 सहसचिव 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती। संघीय मन्त्रालयमा अस्वाभाविक र बढ़ी कर्मचारी रहेको भन्दै आलोचना भइरहँदा सरकारले धम्माधम दरबन्दी कटौती गरिरहेको छ। सरकारले गरेको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारम्भिक नतिजामा 2577 संघीय कर्मचारी फाजिलमा पुगेका छन्। यो विशिष्ट श्रेणी सचिवतर्फ 11, प्रथम श्रेणी सहसचिवतर्फ 72, उपसचिवमा 139 सहितको संख्या हो। संघीय संरचना सुस्त बनाउने भन्दै सरकारले चार मन्त्रालय नै खारेज गरेको थियो। प्रशासनिक सुधार मितव्ययिता कायम गर्दै कार्य सम्पादन प्रभावकारी बनाउने उद्देश्यले गत 30 वैशाखको मन्त्री परिषदको निर्णयबाट नयाँ कार्य विभाजन नियमावली स्वीकृत गरी संघीय मन्त्रालयको संख्या
18 कायम गरी कार्य विभाजन गरेको थियो। मन्त्रालय खारेज गर्ने, एक आपसमा काप्ने र नयाँ थप्ने गरेपछि नयाँ दरबन्दी निर्धारण गर्न सरकारले सर्वेक्षण गरेको थियो। सैद्धान्तिक मार्गदर्शन दिएर सरकारले मन्त्रालयहरूलाई सर्वेक्षण गरेर दरबन्दी एकिङ गर्न भनेको थियो। सोही बमोजिम मन्त्रालयहरूले सर्वेक्षण गरेका थिए। सरकारले चालू आवको बजेटमा पनि मन्त्रालय सहित विभाग कार्यालय र दरबन्दी कटौती बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखामा 10 जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जिल्लामा गत साउन महिनादेखि आजसम्म 4 जना महिला र 6 जना पुरूषमा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय दोलखाको सूचना अधिकारी रोजन बज्रचार्यले जानकारी दिनुभयो। उहाँको अनुसार जिल्लाको भीमेश्वर नगरपालिकामा 4 जना, जिरी नगरपालिका र कालिचोक गाउँपालिकामा 3-3 जनामा डेंगु संक्रमण पुष्टि भएको हो। चिकित्सकका अनुसार डेंगु एडिस जातको लामखुट्टेको टुकाईबाट सर्ने एक प्रकारको सरुवा रोग हो। दोलखामा गत साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीका साधन कार्यवाहीबाट 3,21,000 रूपियाँ भन्दा बढ़ी राशि संकलन भएको छ। जिल्लामा गत साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने साना तथा ठूला 333 सवारी साधनहरू कार्यवाहीबाट 3,21,500 रूपियाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको मासिक रिपोर्टमा उल्लेख गरिएको छ। जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीका साधन कार्यवाहीलाई तीव्र पारिएको प्रहरीको भनाइरहेको छ। जिल्लामा गत साउन महिनामा सवारीका साधन दुर्घटना न्यूनीकरण सम्बन्धी 310 सचेतनामूलक कार्यक्रम गरिएको छ। नसर्ने रोगका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै काभ्रे प्लान्चोक जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाई केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनप्रतिनिधिहरूले जनाउनु भएको छ। दोलखेली स्थित हिमालय दृश्यमा आयोजित संवाद तथा नीतिगत छलफलमा जिल्लाका 13 स्थानीय तहका प्रमुखहरूले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। सिन्धुपाल्चोक गुम्बा महिना दिनदेखि ठप्प, चीनसँगको प्रमुख व्यापारिक नाका तातो पानी जोड्ने सड़कको ईको खण्ड सोमबार देखि संचालनमा आएको छ। चिनिया कम्पनीले सड़क मर्मतको काम अघि नबढ़ाएपछि सड़क डिभिजन कार्यालयले जोखिमुक्त क्षेत्रमा बस्ती सुरक्षालाई प्राथमिकता दिँदै 4 दिन अघिबाट आफ्नै स्रोत साधन परिचालन गरेर काम थालेको हो। सड़कको नयाँ ट्र्याक खुलेसँगै महिना दिनपछि सवारी साधन आवाजावत गर्न थालेका छन्। हवस् त, यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
2: अब क्या को धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ चाहिँ के हुन्छ नि,
2: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
4: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
1: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
7: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
10: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
11: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
10: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
11: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
10: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान, मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे क्षेत्र, साविक ठुलो पातल गाविस, वडा नम्बर 1 2 3 6 7 8 9, भदौ 26 गते, ठुलो पातल निगाले, साविक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट भदौ 28 गते गैरीमुदी जनज्योति मावि साबिक गैरीमुदी र मिर्गे गाविस
11: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि गौरी शंकर गाउँपालिका भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7 असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को युवो
10: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
11: मिति 2083 साल श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
10: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने
11: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने
10: ऋण कारोबार गरेको भए ऋणको भाखा ननागेको हुनुपर्ने
11: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने
10: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
11: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने
10: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
11: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
10: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030 नामदु सेवा केन्द्र नामदु 9851-32-2136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137 जुङ्गु सेवा केन्द्र जुङ्गु 9851-32-2141 चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134 काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147
11: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा

0: Mania.
1: Extreme energy drink.
2: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
3: होइन साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
2: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
3: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
2: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
4: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
5: ख्याल राख्नुहोस् तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
6: विचार गर्नुहोस् अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
5: सम्झनाहोस् जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
6: याद राख्नुहोस् जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
5: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
6: सजग बन्नुहोस् कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
5: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ
6: त्यसैले आजैबाट सचेत बनौ जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं
7: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
3: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
8: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
3: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
8: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
8: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बन गएको थिए ठिरो बनि आइयो कुखुरा त कह पाउनु अन्डा मात्रै खाइयो सन्नै बात परै जाओ सधैँ खाने पापड भाडा तिर्न नसके घर बेटीको झापड डुकु लटक भएपछि सबै गाली पच्या ठुलो मान्छे बन्न खोज्ने लु गाइस बजिया
1: हात लाग सुन्ने।

सबभरी देखिन्छन् रम्बी रम्बी केटी, छोटा छोटा लुगा लाउने ठुलबडा कि बेटी, झुपडीमै बसे पनि तरुणीको आश, घरमा खाने अन्न छैन सधैँ भट मास। गाउँ फर्की जाउँ भने कचकच साउको, के गरेर बाँच्ने अब तेरो बाउको टाउको।

0: चौबीसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, चौबीसै घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ड्राइभर म माइलो मोटर चलाउँदै
4: ए माइला गुरुजी।
5: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
4: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
5: चुप।
6: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
7: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
2: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
2: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
8: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: होइन, के एकले गुनगुन गरिरहेको?
8: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालो भनेर सोचेको।
9: अनि के भयो त, लगेर पाले भइगयो नि?
8: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दुध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईकुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईकुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलाखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल, कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल सादो बाटो चरीकोट।

0: हालिन्छ भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
1: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिङचोक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिङचोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
0: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश हापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेश हाप, बाख्रा जोन रामेश हाप र आलू जोन रामेश हाप, आलू जोन दोलाखा, किबी जोन रामेश हापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेश्वर र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
3: अरे यही थियो त, कहाँ सरे आजकल
2: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: The Rising Star. Rising Star? Rising Star?
5: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
8: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
9: अविनाश, तिमी किन निराश छौ त?
10: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
9: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: संजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा संचालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विशुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 गोगशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्रांगण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: साधारण सभामा उपस्थिति

0: टियर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848275555, 9844233623, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
1: ब्रुम ब्रुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
3: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
4: ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
3: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
6: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
5: हाम्रा सेवा तथा सुविधाहरू?
3: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9804-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।

0: California.
1: Extreme energy drink.
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: आया आया,
6: होइन ए हजुरआमा, के भयो? आया आया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
5: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
6: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
5: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
6: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेम पछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धा दिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्यालबो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र मेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
6: क्लासिक लेडिज टेलर्स, चरीकोट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
6: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
10: ए माइला गुरुजी।
11: हजुर साहब,
10: लाइसेन्स निकाल्नु न त गुरु।
11: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
10: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
7: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
12: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
12: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
12: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
12: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
12: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठुकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
13: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो, यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो,
14: पारे पनि किन दुखेको पक्षौ हँ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ, होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
13: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ, तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त,
14: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न, दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि,
13: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
14: यही हो त, त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के, अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला,
15: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ,
16: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ, साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्, कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ, समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ,
15: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ, साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ,
16: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542, काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। के तपाईँ चरिकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली, अब चरिकोटबाट काठमाडौँ जान बिहान 5 दिउँसो 4 नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरिकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिकै, सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरिकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ, आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरिकोट दोलखा।
17: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

0: Olha, olha, posto da tu reco, o dia paniço nessa. E a puri, molai na amigoma loja, olha.
1: Aba, que é com da amigoma, né? Da amigoma, oi, não, aba. E no dental bisbazar na loja, não posso, que é assim, vai.
0: Oi, que é tal que é muita, né?
1: E aqui é o dena, não pode ser a sua, tá, né?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
7: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
7: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
9: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना
10: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ
9: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा
10: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
9: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 26 गते ठुलो पातल चिपचिपे क्षेत्र साविक ठुलो पातल गाविस वडा नम्बर 1236789 भदौ 26 गते ठुलो पातल निगाले साविक ठुलो पातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र थोटनेरी वडा नम्बर 5 को निमकोट भदौ 28 गते गैरीमुदी जनज्योति मावि साबिक गैरीमुदी र मिर्गे गाविस
10: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि गौरी शंकर गाउँपालिका भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7 असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो
9: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
10: मिति 2083 साल श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
9: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने
10: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने
9: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने
10: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने
9: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
10: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने
9: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
10: सदस्यहरूको

0: जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम

0: होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: जागिर खाने मौका त आएको थियो नि,
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि
2: प्रोप्राइटर पासाङ शेर्पा सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816308307।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यही सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845484117, 9845555562, 0485545562 र 0949421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछाप, मन्थली।
2: यो रेडियो सैलुङको समय सूचक हो।
0: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्व पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडुबाटो चरीकोट।
3: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। ए यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: ड्राइभर म माइलो मोटर चलाउँदै
8: ए माइला गुरुजी।
9: हजुर सर, लाइसेन्स निकाल्नु न त गुरु।
8: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न सर।
9: चुप।
10: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
11: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
3: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला।
12: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
3: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
13: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
14: पारे पनि किन दुखेको पक्छौ हँ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। ए होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
13: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
14: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
13: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनी?
14: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
15: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
15: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
15: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
5: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
15: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
15: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
5: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
15: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
15: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804024867।
15: एस गोविन्द फोटो स्टूडियो कम्प्यूटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
16: नमस्ते डाक्टर सर।
17: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
16: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
17: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
16: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
17: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
16: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
17: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
16: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
17: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
18: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
20: अब के गर्छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
13: त्यहाँ चाहिँ के हुन्छ नि?
20: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
21: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
22: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
13: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
23: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
15: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।

0: Extreme energy drink.
1: कालिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
2: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चोक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिङसोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामे छापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
1: अरे यही थियो त, कहाँ सरे आजकल
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सादो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98-44-46-88-62, 98-44-46-88-62।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
3: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट।

0: नियुक्ति गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विभित
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 26 गते ठूलो पातल चिपचिपे क्षेत्र साबिक ठूलो पातल गाविस वडा नम्बर 1236789 भदौ 26 गते ठूलो पातल निगाले साबिक ठूलो पातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट भदौ 28 गते गैरीमुदी जनज्योति मावि साबिक गैरीमुदी र मिर्गे गाविस
0: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि गौरी शंकर गाउँपालिका भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7 असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एउ
1: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
0: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने
0: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने
1: ऋण कारोबार गरेको भए ऋणको भाखा ननागेको हुनुपर्ने
0: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
1: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030 नामदु सेवा केन्द्र नामदु 9851-32-2136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137 जुङ्गु सेवा केन्द्र जुङ्गु 9851-32-2141 चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134 काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147
0: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा
2: यो रेडियो सैलुङको समय सूचक हो
3: यति बेला मध्याह्नको 12 बजेको छ

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साडो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851137806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: The Rising Star. Rising Star? Rising Star?
7: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
8: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
9: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
10: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईँलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020335349 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511665046
3: आफै नै जागिर खाने मौका त आएको थियो नि तर
11: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
3: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
11: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त
12: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
1: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
12: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98656419926 र गेलसाङ शेर्पा 98168307
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
10: अविनाश तिमी किन निराश छौ त
13: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
10: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
14: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 98440300282
15: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना
16: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
15: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन
16: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल
15: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल
16: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू
15: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
16: साधारण सभा हुने मिति र स्थानहरू मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विशुनटोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742475717 असोज 8 गते भीमेश्वर नगरपालिका 5 गोकशिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844233323
15: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742475717 असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742475717
16: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाखुर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844233323 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742472717
15: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742472717 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9842475717
16: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742475717 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742475717
15: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844307772 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844233323
16: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844233323 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844404624 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844233323
15: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848285555 9844233323 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
17: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
18: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
19: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
20: ए साथी हो, कसैले थाहा छ त? ए
19: सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
21: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
19: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
22: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
21: हाम्रा सेवा तथा सुविधाहरू
19: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9848-73-107 र 9855-500-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हार्ट जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पर्छ बिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
1: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
0: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र: साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8, 9। भदौ 26 गते ठुलो पातल निगाले। साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
0: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका, वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
2: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
2: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
0: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0949411030, नामदु सेवा केन्द्र नामदु 9851321136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851321137, जुङ्गु सेवा केन्द्र जुङ्गु 9851321141, चरीकोट सेवा केन्द्र चरीकोट 9851321434, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851321434।

0: 5821-2148।
1: बेस बहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
0: कालिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
1: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चोक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिम्पोङ भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
0: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफ्नो जागिर खाने मौका त आएको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारि कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: अहिले अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारादेवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा गत साउन महिनामा 100 भन्दा बढ़ी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन, दोलखामा 7 जनामा स्काइप टाइफस संक्रमण पुष्टि लगायतका स्थानीय प्रसंग सहित 15 महाधिवेशन रोक्न माग गर्दै देउवा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। प्रधानमन्त्री बालेन्द्र शाहको भोलिको प्रतिनिधि सभाको बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानुहुने भएको छ। आँखाले हेर्न कठिनै देखिएपछि चिकित्सकले प्रधानमन्त्री शाहलाई आँखाको सुरक्षाको लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिनुभएको हो। प्रधानमन्त्रीले गएको साउन 22 गते छाउनेमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउनु भएको थियो। चिकित्सकले उहाँलाई आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आई ड्रपको प्रयोग गरिरहनुपर्ने उल्लेख गरिएको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको जानकारी दिनुभए। यसअघि सभामुख टोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम रहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर समूह शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। पूर्व सभापति देउवा र पूर्व कार्यवाहक सभापति खड्काले दिनुभएको छुट्टा छुट्टै पूरक निवेदन आज दर्ता भएको हो। देउवा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्चले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सि बिहिबार भदौ 11 गतेको लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। 11 गति हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया आउँदो राजनैतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबार दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचनामा उल्लेख गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको संसदीय दलको बोर्डको बैठकले उक्त निर्णय गरेको दलका उपनेता लीला बहादुर थापा मगरले जानकारी दिनुभयो। एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ। उहाँले भन्नुभयो, नयाँ परिस्थितिमा कसरी अगाडि बढ़ने भन्ने विषयमा नेपाली कम्युनिष्ट पार्टी लगायत अन्य दलसँग एमाले संवाद शुरू गर्नेछ। एमाले र नेकपाबीच नयाँ अन्य प्रदेशमा सत्ता सहकार्य शुरू भइसकेको सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणको लागि दुई दल मिलेर पहल अगाडि बढ़ाइने उहाँको भनाई रहेको छ। स्थानीय सरकारले मानसिक स्वास्थ्य समस्याहरूको समाधान र समग्र विकासको लागि विभिन्न पहल र कार्यक्रमहरू सञ्चालन गर्न सक्ने भए पनि दोलखाका स्थानीय तहहरूले मानसिक स्वास्थ्य समस्याको बारेमा खासै चासो नदिएको नागरिकहरूले गुनासो गर्नु भएको छ। जिल्लामा मानसिक स्वास्थ्य समस्या बढ़िरहेको भए पनि न्यूनीकरणको लागि पालिकाहरूले चासो नदिएको नागरिकको गुनासो रहेको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई स्थानीय तहले मानसिक स्वास्थ्य सम्बन्धी कतिको गतिविधि गर्ने गरेका छन् भनेर सोधेका छौ।
1: रोशनी थामी तैठेगाना कालिम्पोङमा पालिका वार्ड नम्बर 4। मानसिक स्वास्थ्यको विषयमा चाहिँ खासै काम गरेको त देखा छैन, अब बिस्तारै अभ्यास चाहिँ हुँदैछ पालिकाहरूबाट।
2: मेरो नाम चाहिँ केशव बुढा छ कि कालिम्पोङ गाउँपालिका वडा नम्बर 2 बाबरे। मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन हुँदै आएको छ पालिका मार्फत। चाहिँ जनस्वास्थ्य अब समुदायको लेभलमा नपुग्दा पनि स्वास्थ्य कर्मचारी मार्फत चाहिँ यो मानसिक स्वास्थ्य अभिमुखीकरण, महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत ट्रेनिङहरू सञ्चालन भइरहेको देखिन्छ।
3: म रमेश ओली, बिगु गाउँपालिकाभित्र मात्रै नभएर चाहिँ जिल्लाभरिको एउटा समस्या छ यो मानसिक स्वास्थ्य सम्बन्धी। त्यसरी बिगु गाउँपालिकासँग समन्वय गर्ने संघ संस्थाहरूले चाहिँ त्यस समन्वय गर्दाखेरि संघ संस्थाहरूले चाहिँ विद्यालयको किशोरी संरक्षक शिक्षक अथवा अनि स्वास्थ्य चौकीका नर्सहरूसँग उहाँहरूलाई तालिम गराउने र विद्यालयका भाइ बहिनीहरूसँग बालबालिकाहरूसँग गरिरहेको छ। त्यो कार्यक्रम चाहिँ संघ संस्थाले गरिरहँदाखेरि बिगु गाउँपालिकाले पनि त्यसलाई समन्वय गरेर सहजीकरण गर्ने वातावरण बनाएको छ।
4: म केदार खत्री, खरसिङ गौरीशङ्कर गाउँपालिका वार्ड नम्बर 3 झ्याकुङ पर्छ। यो मानसिक स्वास्थ्य सम्बन्धी चाहिँ बढी गरी चाहिँ महिला बालबालिकामा चाहिँ बढी देखेको छ। यो चाहिँ गाउँपालिकाले पनि अब अलिकति अब समन्वय र सहजीकरणमा त सुरु गरेको छ। स्वास्थ्य सेवा केन्द्रबाट र चाहिँ महिला स्वयंसेविका होइन यिनीहरू मार्फत चाहिँ अलिकति सहजीकरण गरेको देखिन्छ। अब वडाहरूमा पनि कति वडामा पनि समन्वय गरेर कार्यक्रम गरेको देखिन्छ। अलिअलि सुरुवात चाहिँ भएको छ।
0: अब स्थानीय प्रसंगहरू। दोलखाको भीमेश्वर नगरपालिकाले निजी जगबाट ढुङ्गा, गिटी, बालुवा तथा माटो जस्ता खनिज पदार्थ उत्खनन तथा बिक्री वितरण गर्न वातावरणीय अध्ययन प्रतिवेदन अनिवार्य गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै प्राकृतिक विनाश, भोछे तथा पहिरोको जोखिम न्यूनीकरण तथा सांस्कृतिक र सार्वजनिक संरचनाको संरक्षणको लागि खानीजन्य पदार्थ उत्खननमा नयाँ मापदण्ड लागू गरेको जनाएको हो। नगरपालिकाको अनुसार दैनिक 50 गणा मिटरसम्म खानीजन्य पदार्थ उत्खननको लागि संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन पेश गर्नुपर्नेछ। 50 देखि 500 घना मिटरसम्म उत्खनन गर्दा प्रारम्भिक वातावरणीय परीक्षण र 500 भन्दा बढ़ी गहन उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार खानी सञ्चालनको लागि कम्तीमा 20 रोपनी जग्गा आवश्यक पर्नेछ। जग्गा आफ्नै स्वामित्वमा रहेको वा खरिद गरिएको वा कम्तीमा 5 वर्षको लागि लिजमा लिएको हुनुपर्नेछ।
5: जिल्ला प्रहरी कार्यालय दोलखाले गत साउन महिनामा 100 भन्दा बढ़ी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले गत साउन महिनामा जिल्लाका सामुदायिक विद्यालयहरूमा 106 विभिन्न सचेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत साउन महिनाको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। प्रहरीले कार्यक्रम मा हिंसा न्यूनीकरण, मदिरा तथा लागु औषध नियन्त्रण, सड़क सुरक्षा, ट्राफिक नियम, साइबर क्राइम, विपद व्यवस्थापन लगायतका कार्यक्रममा 2556 जनाको सहभागिता रहेको बताइएको छ। दोलखामा 7 जनामा स्काइप ट्राइफर्स संक्रमण पुष्टि भएको छ। जिल्लामा गत साउन महिनादेखि आजसम्म 7 जनामा स्काइप ट्राइफर्स संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय दोलखाको सूचना अधिकारी रोजन बज्रचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको भीमेश्वर नगरपालिकामा 1 जना र जिरी नगरपालिकामा 6 जनामा स्काइप ट्राइफर्स संक्रमण पुष्टि भएको हो। यो रोग सुलसुले, किरा, ओपिया, जुम्रा आदिको टोकाईबाट लाग्ने गरेको स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। रामेछापको खाँडादेवी गाउँपालिकामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणमा लामो समयदेखि देखिएको अवरोध र विभिन्न प्रक्रियागत जटिलताका कारण रोकिँदै आएको अस्पताल निर्माण कार्य पछिल्लो समय पुनः अघि बढ़ेको हो। अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायतको टोलीले निर्माण स्थलको स्थलगत अनुगमन समेत गरेको छ। 5 दशक भन्दा लामो समयदेखि आफूले उपभोग गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्ने जग्गा धनी प्रमाणपत्र पूर्जाको प्रतीक्षामा रहेको काभ्रेको भुङलुम गाउँपालिका वडा नम्बर 7 र 8 का नागरिकले क्रमशः आफ्नो जग्गाको कानूनी प्रमाण पाउन थालेका छन्। 2071 सालदेखि शुरू भएको प्रक्रियाले 2083 सालसम्म आएर पूर्णता पाएको छ। तत्कालीन भूमलु र फलाटे गाविस बीचको सीमा विवादका कारण 2032 सालदेखि रोकिएको जग्गा दर्ता तथा लाल पूर्जा वितरणको प्रक्रिया लामो प्रयासपछि अघि बढेको हो। बीपी राजमार्ग प्रवेश बिन्दु काभ्रे प्लान्चोकको धुलीखेलदेखि नवबुद्धको दाप्चा पुलसम्मको सड़क चौडा पारिने भएको छ। योजना अनुसार उक्त सड़क खण्डमा 10 मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। हाल मुख्य कालोपत्रे भएको सड़कको चौडाई औसतमा 5.5 मिटर रहेको छ। अवश्य यो खबरसँगै अपराह्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: आया आया
8: हैन ए हजुरआमा के भयो? आया आया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
7: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
8: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
7: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
8: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नौ ग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि

0: बहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जीत बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीम बहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्यालबो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साईलाई दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ड्राइभर म माइलो मोटर चलाउँदै
4: ए माइला गुरुजी।
5: हजुर सर,
4: लाइसेन्स निकाल्नु न त गुरु।
5: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
4: चुप।
6: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
7: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
8: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
10: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पाडे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: यही हो त त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा

0: स्टोभबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभिई नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: कस्तो दाँत दुखेको पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
4: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
8: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
8: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
8: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
12: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
13: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौं।
12: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
13: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
12: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 26 गते ठुलो पातल चिपचिपे क्षेत्र साविक ठुलो पातल गाविस वडा नम्बर 1236789 भदौ 26 गते ठुलो पातल निगाले साविक ठुलो पातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट भदौ 28 गते गैरीमुदी जनज्योति मावि साबिक गैरीमुदी र मिर्गे गाविस
13: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि गौरी शंकर गाउँपालिका भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7 असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो
12: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
13: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
12: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने
13: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने
12: ऋण कारोबार गरेको भए ऋणको भाखा ननागेको हुनुपर्ने
13: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने
12: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
13: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने
12: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
13: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
12: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030 नामदु सेवा केन्द्र नामदु 9851-32-2136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137 जुङ्गु सेवा केन्द्र जुङ्गु 9851-32-2141 चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134 काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147
13: बेसबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा

0: sip on ya. Extreme energy drink.
1: कालिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री वन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
2: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चोक भगवती मन्दिरमा झाँक्री तथा वन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिन्चोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा वन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा वनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामे छापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किबी जोन रामेछाप का विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845-48117, 9845-55562, 048-45562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
1: अरे यही थियो त, कहाँ सरे छ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843-21-43-68, बलराम कर्मचार्य 9844-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865-46-19-26 र गेलसाङ शेर्पा 9816-30-07।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
7: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ,
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: The Rising Star. Rising Star? Rising Star?
7: Yes, The Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
8: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईँलाई पनि

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ 7 दोलखा।

0: छैन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरि पेसा सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धी विवाद पनि चुनाव पराजयको कारण रहेको नेकपा रहेको एमाले पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलको निष्कर्ष। नेपाली कम्युनिष्ट पार्टी नेकपाका बागमती प्रदेशका सन्तुष्ट सांसदहरू पनि मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापालाई मत दिन सहमत। बागमती प्रदेशका तीन मन्त्रीलाई कार्यवाही गरेको पार्टीको पत्र नक्कली रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाको भनाई। र इजरायलमा जारी अमेरिका इजरायल युद्ध अन्त्य गर्ने विषयमा तेहरानमा भएको उच्च स्तरीय वार्तामा महत्वपूर्ण प्रगति भएको पाकिस्तानी सेना प्रमुखको दावी। अब समाचार विस्तारमा। नेकपा एमालेको पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धी विवादलाई पनि चुनावी पराजयको एक कारण मानेको छ। महासचिव शंकर पोखरेलले तयार पार्नु भएको कार्यदलका संयोजक राम बहादुर थापालाई बुझाइएको प्रतिवेदनमा एमाले पराजय बेहोर्नुको विभिन्न छ कारणमध्ये उल्लेख गरिएको छ। ती कारणमध्ये पार्टीभित्रको आन्तरिक समस्या पनि राखिएको छ, जसको पहिलो लाइनमा नै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय उल्लेख गरिएको छ। पूर्व राष्ट्रपति पार्टी सदस्यता नवीकरण सम्बन्धी विवादले पार्टी पंक्तिलाई विभाजित बनाउन पुग्यो प्रतिवेदनमा उल्लेख गरिएको छ। एमालेका पूर्व उपाध्यक्ष समेत रहनु भएको भण्डारीको सदस्यता नवीकरण नगर्ने एमालेको निर्णय विवादित बनेको थियो। पार्टीभित्र एउटा ठूलो पंक्ति पार्टी सदस्यता खोज्ने निर्णयलाई गलत भनेको थियो। सदस्यता नवीकरण नहुँदा भण्डारीले 11 महाधिवेशनमा भाग लिन पाउनु भएको थिएन, तर उहाँको समर्थनमा तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टीम बनाएरै 11 महाधिवेशनमा चुनाव लड्नु भएको थियो। उपराष्ट्रपति राम साय प्रसाद यादवले अटो मोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भएको छ। आज अटो मोबाइल क्षेत्रले मेला नाडा अटो सो 2026 को 18 संस्करणलाई उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति यादवले यस्तो बताउनु भएको हो। नेपालको गतिशीलता आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ। उहाँले भन्नुभयो, उहाँले जलविद्युतको धनी देश नेपालको पेट्रोलियम पदार्थको आयात घटाएर विद्युतीय सवारी साधनको प्रयोगलाई जोड़ दिनुपर्ने उल्लेख गर्नुभयो। उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अरबौं रूपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको बताउनु भएको हो। बागमती प्रदेश नेकपाका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिनुहुने भएको छ। आज पार्टी संयोजक पुष्पकमल दाहालसँगको भेटपछि उहाँहरू थापालाई विश्वासको मत दिन तयार हुनु भएको हो। नेकपाका सांसद गंगा नारायण श्रेष्ठका अनुसार दाहालसँग तीनवटा विषयमा सहमति जुटेको छ। सैद्धान्तिक मुद्दा नमिल्ने पार्टी राप्रापासँग मिलेर सरकार बनाउनु उचित हुन्छ कि हुँदैन भन्ने विषय राख्यौं। अहिले रहेको 8 मन्त्रालयबाट थप्न नपाउने शर्त पनि आफूहरूले अघि सारेको उहाँको भनाइ छ। गठबन्धनको ठूलो दलको हैसियतमा एकवटा सभामुख र बाँकी तीन मन्त्री नेकपाले लिने र सोही अनुसार वातावरण बनाउने सहमतिमा आफूहरू निस्किएको सांसद श्रेष्ठले बताउनुभयो। दाहालले अहिले विश्वासको मत दिएर अघि बढ़न र पछि नमिलेका विषय छलफलबाट मिलाउँदै जान अनुरोध गर्नुभएको थियो। राप्रापाका पूर्व अध्यक्ष कमल थापाले बागमती प्रदेशमा मन्त्री रहेका तीनजना सांसदमाथि पार्टीले गरेको कार्यवाहीको पत्र नक्कली रहेको टिप्पणी गर्नुभएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनले भदौ 8 गते बागमती प्रदेशकै उपसभामुखलाई राप्रापाका तीन सांसद पदमुक्त रहेको जानकारी सहितको पत्र पठाउनु भएको थियो। अध्यक्षले पठाएको पत्रलाई पूर्व अध्यक्ष थापाले नक्कली भन्नुभएको हो। उक्त पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आज पूर्व अध्यक्ष थापाले पत्र फेक हो कि भन्नुभएको छ। गत भदौ 4 गतेपछि राप्रापा केन्द्रीय कार्य सम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो म आश्चर्यचकित भएको छु, थापाले लेख्नु भएको छ।
1: The Rising Star.
0: Rising Star?
1: Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रविधिको तीव्र विकाससँगै संचार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारण संघको आयोजनामा आजदेखि काठमाण्डुमा भएको एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री तिमल सिन्हाले कृत्रिम बौद्धिकता एआई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्य सहित विश्वसनीय समाचारमा जोड़ दिनुपर्ने बताउनु भएको हो नेपाली कांग्रेसका प्रवक्ता देवराज चारिसले पार्टीभित्र देखिएको असन्तुष्टिको समाधान अदालत मार्फत नभई विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने बताउनु भएको छ महाधिवेशन रोक्न अदालतमा निवेदन दिने तथा पार्टीभित्रको विवादलाई न्यायिक प्रक्रियामा लैजाने प्रवृत्तिप्रति असन्तुष्ट जनाउनु हुँदै उहाँले कांग्रेसको नेतृत्व र नेतृत्व चयनको अधिकार पार्टी कार्यकर्तामा रहेको बताउनु भएको हो युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनको लागि मन्त्रालयले कार्यविधि बनाइरहेको बताउनु भएको छ उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोड़िएका सबै प्रकारका समस्या समाधान हुने बताउनु भएको हो उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भए पनि कानूनी जटिलताका कारण श्रमिकहरूको समस्यालाई सम्बोधन गर्न कठिनै भएको बताउनु भएको थियो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापाको केन्द्रीय समितिले तीन प्रदेश सांसदमाथि गरेको कार्यवाही विरूद्ध बागमती प्रदेश कार्य समिति उभिएको छ प्रदेश कार्य समितिका अध्यक्ष विक्रम थापाले तीन प्रदेश सभा सदस्यमाथि केन्द्रले गरेको पदमुक्तिको निर्णय अवैध भन्दै त्यसलाई वैधानिकता नदिन बागमती प्रदेश सभामा पत्रचार गर्नुभएको छ राप्रापा बागमती प्रदेश कार्य समितिका अध्यक्ष थापाले प्रदेश सभा सचिवालयमा दर्ता गरेको पत्रमा राप्रापा संसदीय दलका नेता उद्धव थापा सहित चार सांसदलाई पदमुक्त गरिएको पत्र संविधान पार्टी विधान तथा संसदीय दलको नियमावली विपरीत रहेको दावी गरिएको छ राप्रापा अध्यक्ष राजेन्द्र लिङदेनले 8 भदौमा थापा सहित राजु विष्ट राजेन्द्र प्रजापति र गिर बहादुर तमाङलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्ने उपसभामुख अप्सरा थापालाई गर्न अप्सरा चापागाईलाई पत्रचार गर्नुभएको थियो उक्त पत्रचारलाई प्रदेश सभा सचिवालयले विचाराधीन अवस्थामा राखेको छ स्थानीय सरकारले मानसिक स्वास्थ्य समस्याहरूको समाधान र समग्र विकासको लागि विभिन्न पहल र कार्यक्रमहरू सञ्चालन गर्न सक्ने भए पनि दोलखाका स्थानीय तहहरूले मानसिक स्वास्थ्य समस्याको बारेमा खासै चासो नदिएको नागरिकहरूले गुनासो गर्नुभएको छ जिल्लामा मानसिक स्वास्थ्य समस्या बढ़िरहेको भए पनि न्यूनीकरणको लागि पालिकाहरूले चासो नदिएको नागरिकहरूले गुनासो गर्नुभएको हो यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई स्थानीय तहहरूले मानसिक स्वास्थ्य सम्बन्धी गतिविधि गर्ने कतिको गर्ने गरेका छन् भनेर सोधेका छौं
5: रोशनी थामी ठेगाना कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 4 मानसिक स्वास्थ्यको विषयमा चाहिँ खासै काम गरेको चाहिँ देखा छैन अब बिस्तारै अभ्यास चाहिँ हुँदैछ पालिकाहरूबाट
6: मेरो नाम चाहिँ केशव बुढा छ कि कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 2 बाबरे मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन हुँदै आएको छ पालिका मार्फत चाहिँ जनस्वास्थ्य अब समुदायको लेभलमा नपुग्दा पनि

भावसे पर्नेछ। जग्गा आफ्नो स्वामित्वमा रहेको, खरिद गरिएको वा कम्तीमा पाँच वर्षको लागि भाडामा लिएको हुनुपर्नेछ। जिल्ला प्रहरी कार्यालय दोलखाले गत साउन महिनामा 100 भन्दा बढ़ी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले गत साउन महिनामा जिल्लाका सामुदायिक विद्यालयमा 106 वटा विभिन्न सचेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको साउन महिनाको मासिक रिपोर्टमा उल्लेख गरिएको छ। प्रहरीले गरेको कार्यक्रममा हिंसा न्यूनीकरण, मदिरा तथा लागू औषध नियन्त्रण, सड़क सुरक्षा, ट्राफिक नियम, साइबर क्राइम, विपद व्यवस्थापन लगायतका कार्यक्रममा 2,556 जना विद्यार्थीको सहभागिता रहेको थियो। दोलखामा 7 जनामा स्काइप टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा गत साउन महिनादेखि हालसम्म 7 जनामा स्काइप टाइफस संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी रोजन वज्राचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको भैमेश्वर नगरपालिकामा 1 जना र जिरे नगरपालिकामा 6 जनामा स्काइप टाइफस संक्रमण पुष्टि भएको हो। यो रोग सुलसुले, किरा, उपिया, जुम्रा आदिको टोकाईबाट लाग्ने गरेको स्वास्थ्य कर्मीहरूको भनाई रहेको छ। रामेछापको खानादेवी गाउँपालिकामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणमा लामो समयदेखि देखिएको अवरोध र विभिन्न प्रक्रियागत जटिलताका कारण रोकिँदै आएको अस्पताल निर्माण कार्य पछिल्लो समय पुनः अघि बढ़ेको हो। अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिन गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायतको टोलीले निर्माणको स्थलगत अनुगमन समेत गरेको छ। 5 दशक भन्दा लामो समयदेखि आफूले उपभोग गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्ने जग्गाधनी प्रमाणपत्र पूर्जाको प्रतीक्षामा रहेका काभ्रेको भुमलुङ गाउँपालिका 7 र 8 का नागरिकले क्रमशः आफ्नो जग्गाको कानूनी प्रमाणपत्र पाउन थालेका छन्। 2071 सालदेखि शुरू भएको प्रक्रियाले 2083 सालमा आएर पूर्णता पाएको हो। बीपी राजमार्गको प्रवेश बिन्दु काभ्रे प्लान्चोको धुलीखेलदेखि नपुबुदाको दाप्चा पुलसम्मको सड़क चौडाई पारिने भएको छ। योजना अनुसार उक्त सड़क खण्डमा 10 मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। हाल मुख्य कालोपत्रे भएको सड़कको चौडाई औसतमा 5.5 मिटर छ। चौडा पारिने सड़कको लम्बाई करिब 20 किलोमिटर रहेको कार्यालयले जनाएको छ। डीपीआर अनुसार सड़क विस्तारमा 3 अरब 79 करोड़ 79 करोड़ 78 लाख खर्च हुने अनुमान गरिएको छ। सड़क कालोपत्री गर्न प्रति किलोमिटर 18 करोड़ 5 लाख खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ।

0: Funny,
1: Extreme Energy Drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
3: अब बाँकी प्रसंगहरू नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको रीतमा पेशी तोकिएको छ। हिजो देउबा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्चमा रेट दर्ता गर्नु भएको थियो। रेटमाथि सुनवाई गर्न बिहिबारको लागि पेशी तोकिएको नेता मेनबहादुर विश्वकर्माले बताउनुभयो। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुंगो नलाग्दासम्म महाधिवेशन सम्बन्धीका अघि बढ़ाउन नमिल्ने देउबा पक्षको तर्क छ। असोज 16 19 महाधिवेशन गर्ने गरी कांग्रेसले प्रक्रिया अघि बढ़ाएको छ। नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टीको आन्तरिक जीवनमा भएका अन्यायपूर्ण घटनामा न्याय खोज्न आफू सर्वोच्च अदालत पुगेको बताउनु भएको छ। आज फेसबुक मार्फत उहाँले सर्वोच्चमा मुद्दा दर्ता गरेपछि आफू र केही व्यक्तिको नाम जोडेर अदालत सेटिङ गरिरहेको भन्नुहुँदै प्रचार भइरहेको भन्नुहुँदै आपत्ति जनाउनु भएको हो। अदालतमा न्याय माग्न पुगेको विषयलाई लिएर स्वतन्त्र न्यायपालिकाप्रति अविश्वास पैदा गर्ने उद्देश्यले आफूलाई समेत जोडेर अदालत

0: सेटिङ गरी अदालतले सेटिङ गरिएको भन्नुहुँदै नियोजित प्रचार भइरहेको खण्डकाको आरोप छ। न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले नियोजित रूपमा अदालत सेटिङ गरेको भन्दै मेरो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यान आकर्षण भएको उहाँले बताउनु भएको छ। सिराहाको मिसैया नगरपालिका पाँचको पुरानो बजार स्थित घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रंजित कुमार महोत्यकी श्रीमती करिब 30 वर्षीय विवाह पूर्वे रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब 11:35 बजे महत्वको दुई तले पक्के घरमा आगलागी भएको थियो। आगलागीबारे स्थानीयले प्रहरीलाई 11:40 बजे खबर गरेका थिए। तत्काल प्रहरी नायब उपरीक्षक पुरूषोत्तम प्रसाद पाण्डेको कमाण्डमा टोली घटिएको थियो। प्रहरीले घरभित्रै उहाँको शव फेला पारेको हो। आगलागीबाट उहाँको शरीरको अधिकांश भाग जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। आग लागेको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानी अधिकारीहरूले इरानमाथि जारी अमेरिकी इजरायली युद्ध अन्त्य गर्ने उद्देश्यले तेहरानमा भएको उच्च स्तरीय वार्तामा महत्वपूर्ण प्रगति भएको बताउनु भएको छ। पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर र गृहमन्त्री मोहम्मद सिंह नवाबीले सोमबार एक दिने कूटनीतिक भ्रमणको क्रममा इरानी अधिकारीहरूसँग वार्ता गर्नुभएको थियो। पाकिस्तानी सेनाले आज जारी गरेको विज्ञप्तीमा उक्त भ्रमणलाई अमेरिका इरान बीच जारी द्वन्द्वको गतिरोध अन्त्य गर्न र दिगो शान्ति तथा क्षेत्रमा अस्थिरताको स्थायी अन्त्यका उपाय खोज्न पाकिस्तानले गरिरहेको कूटनीतिक प्रयासको हिस्सा भनेको छ। तेहरानमा रहँदा मुनिरले इरानी राष्ट्रपति मसूद पेजिस्कियान, विदेश मन्त्री अब्बास अराघची र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाई सहित विभिन्न इजरायली नेतासँग भेट गर्नुभएको थियो। वार्तामा थप तनाव बढ़न नदिन उपाय स्टेट अफ होमर्ज फेरि खोल्ने तथा द्वन्द्ववादलाई शीघ्र अन्त्य गर्ने विषयमा विस्तृत छलफल भएको पाकिस्तानी सेनाले जनाएको बीबीसीले जनाएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धी विवाद पनि। चुनाव पराजयको कारण रहेको एमाले पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलको निष्कर्ष। नेपाली कम्युनिष्ट पार्टी नेकपाका बागमती प्रदेशका असन्तुष्ट सांसदहरू पनि मुख्यमन्त्रीमा। नेकपा एमालेका किरण थापा मगरलाई मत दिन सहमत। बागमती प्रदेशका तीन मन्त्रीलाई कार्यवाही गरेको पार्टीको पत्र नक्कली रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाको भनाई। र इरानमा जारी अमेरिकी इजरायल युद्ध अन्त्य गर्ने विषयमा तेहरानमा भएको उच्च स्तरीय वार्तामा महत्वपूर्ण प्रगति भएको पाकिस्तानी सेना प्रमुखको दावी। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्कार।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
3: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
2: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
3: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिल वस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
4: भारततर्फ हरिहर क्षेत्र पटना मातृ मोक्ष धाम पुनः पुनः महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझुला धारी देवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093 पान पसल साडो बाटो चरीकोट।

0: आफ्नो जागिर खाने मौका त आएको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 80 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
4: आया आया
5: होइन ए हजुरआमा, के भयो? आया आया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
5: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
4: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
5: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4341-47। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भयो भने कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पौरखी कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
1: साधारण सभाका कार्यक्रमहरू: वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
0: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पूर्ण लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
1: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
0: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका शीर्ष सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोर्सहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊं।
6: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-29-43-26, 9860-29-43-26।
6: क्लासिक लेडिज टेलर्स, चरीकोट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
7: यो रेडियो सयुङको समय सूचक हो।
8: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो
4: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
4: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन

0: सम्बन्धमा सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 26 गते ठुलोपातल चिपचिपे क्षेत्र साविक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 भदौ 26 गते ठुलोपातल निगाले साविक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट भदौ 28 गते गैरीमुदी जनज्योति मावि साविक गैरीमुदी र मिर्गे गाविस
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि गौरी शंकर गाउँपालिका भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7 असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका असोज 3 गते रोयल बैंकोइट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो
0: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने
1: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030 नामदु सेवा केन्द्र नामदु 9851-32-2136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137 जुङ्गु सेवा केन्द्र जुङ्गु 9851-32-2141 चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134 काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147
1: बेसबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा
0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा सम्बन्धी सूचना
1: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 औं वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 बिसुनटोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
0: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभा हल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55 98 44 23 63 23 98 45 75 88 88 सम्पर्क गर्न सक्नुहुनेछ रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा
2: दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
4: चौबीसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, चौबीसै घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

मैं दिए भैया।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका दुई, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एक मात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा, पितल, चरेस, स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: Olha, olha, posso dar do recuo. O dia bonito nessa. E a puri, molai na amigoma loja, olha.
1: Olha, checa da amigoma, né? Da amigoma, olha na água. E na dentro do piso, dar uma loja no porto, que assim, mãe?
0: Olha, tá aí que é montanha.
1: E aqui é um dena. Não pode ser assim, não tem?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: बेलुका देखि तथा भाद्र 12 गते बिहान कालिम्पोङ भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिम्पोङ भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेश थाप, बाख्रा जोन रामेश थाप र आलु जोन रामेश थाप, आलु जोन दोलाखा, किबी जोन रामेश थापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेश्वर र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845-48117, 9845-55562, 048-45562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
5: बुबा? एक्लै बसेर

0: ये छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो
1: ल बुबा अब तपाईँ ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
1: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिलवस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
2: भारततर्फ हरिहर क्षेत्र पटना मातृ मोक्ष धाम पुनः पुनः महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझुला धारीदेवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस् प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ
1: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793 पान पसल साडु बाटो चरिकोट अरे यही थियो त कहाँ सरे छ आजकल
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
1: के हुनु नि अभि मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरेछ कि क्या
2: हो नि रमा चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि
1: ए मलाई त थाहै थिएन जानकारीको लागि धन्यवाद है तिमीलाई
2: हजुर हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368 बलराम कर्मचार्य 9844133314 मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरिकोट दोलखा
3: आफै नै जागिर खाने मौका त आएको थियो नि
4: तर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
3: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
4: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
5: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आज सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
7: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
8: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
6: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
10: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851 18 89 87, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860 58 89 88। पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
1: साधारण सभाका कार्यक्रमहरू वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
0: विनियम संशोधन सम्बन्धमा आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
1: उत्कृष्ट शेर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
0: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोराछोरी मध्ये 2082 सालमा संचालित एसई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
1: साथै सम्पूर्ण शेर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
0: हरिहर प्रसाद नेउपाने अध्यक्ष पौरखी कृषि सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका वडा नम्बर 6 दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आरजू चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
4: अविनाश तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा संचालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विशुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते सैलुङ सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार।

0: बाघखोर। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी। समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
1: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ। समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9842-42-75-17।
0: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी। समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
1: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-30-77-72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि मध्याह बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
0: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-40-68-24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
1: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848-28-75-55, 9844-23-63-23, 9845-78-88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तङ। हत्तेरिका फस्यो यार, फेरि
3: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू,
2: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ, प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टिकुला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कसरी
1: भगवान छन् भन्छन् तर खै कहाँ छ कुन्नी, मैले त आफ्नो बुवा आमा बाहेक कुनै भगवान नै देखिन, त्यही भगवानले पनि सानैमा छाडेर गयो टुहुरो टुहुरो।

0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन गोवर्धन, हरिद्वार ऋषिकेश परमार्थ निकेतन, रामझुला धारी देवी, यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्व पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साधु बाटो चरीकोट।
4: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
5: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
4: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
5: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
4: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ।
2: हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
1: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।

0: पेज लाइक गर्नु होला।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77 9844-013-110 9844-065-466 9818-3715-33
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।

नारायण। अब यो पता ही नहीं भइएको श्री हरिवंश पुराण हरिवंश प्रमुख को यो अध्याय कति कुरा को विस्तार गरिन्छ भनेर सुन्नुस्। समनक आदि भनिकन समनक आदि नामक 88,000 ऋषिका प्रति गुरु सुतजीले बताउनु भयो। सैनिक कथाहरू ल्याएर वैष्णव पायन नामका गुरुले राजा जन्मेजयलाई बताउनु भयो। सैनिक कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौं। राजन अब त्यसै मौकामा यता के भइराखेको छ त भनेपछिलाई भनेको नि जस्तै उता जब त्यसरी हरेक किसिमले गरिकन अंशुमान राजा हुनुभयो, उहाँले पनि सक्नु भएन त्यसै 60,000 बालक वर्षमा भएका बालकहरूको उदाहरण गर्न। त्यहाँबाट अनिखेरि अब दिलीपले पनि सक्नु भएन, अंशुमानले पनि सक्नु भएन, दिलीपले पनि नसकिसकेपछि उपरान्त ल अब के गर्ने त भनिसकेपछि त्यहाँबाट भैरथ राजा हुनुभयो। त्यहाँभन्दा पछाडि चाहिँ भविरथ राजा भइसकेपछि उहाँले प्रयास गर्नुभयो ल अब म तै सक्छु कि मैले गर्नु पर्यो। अब दुई पुस्तासम्म तीन पुस्तासम्म नसकेको अब मैले अब कसरी सकुला त हे प्रभु भनेर भन्ने कुरा उद्देश्य ठूलो हुन्छ क्या। जुनसुकै कुरा पनि सफल होला नहोला त आफ्नो ठाउँमा छ, अनि खै तर उद्देश्य गर्न कहिले पनि छोड्नु हुँदैन। महाराज त्यहाँभन्दा अगाडि असफल भए अब ती दुई तीन पुस्ता त पनि तर के भयो त भनिसके भने उहाँले उद्देश्य त गरेको हो नि त, उद्देश्य त गर्नुभएको तर सफल हुन सकेन त अब गर्नु कसो। त्यस हेतुले गर्दाखेरिमा सबैभन्दाको ठूलो के हो उद्देश्य हो। हिक्मत कहिले पनि हार्नु हुँदैन है, हिक्मत हार्नु हुँदैन। अनिखेरि जानेकारहरूले कहिल्यै पनि जो हिक्मत नहार्नु है भनेर उपदेश मञ्जरीमा पनि बताएको छ। यो कुरा यहाँहरूले उपदेश मञ्जरीमा पनि हेर्न सक्नुहुन्छ। त्यस हेतुले गर्दाखेरिमा अनिखेरि हिक्मत हार्नु हुँदैन भनेर अनिखेरि उतापट्टि राजा भविरथले पनि अनिखेरि जब त्यस्तो विचार गरिसकेपछि अब के गर्नु पर्यो त भने अब म गङ्गाजीलाई गएर जो आवाहन गर्नु पर्यो, स्तुति गर्नु पर्यो भनेर त्यहाँबाट गङ्गाजीको तपस्या गर्न भनेर लाग्नुभयो। अनिखेरि तपस्या गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा केही काल बित्यो। बित्दाखेरिमा बल्ल बल्ल जो गङ्गाजी खुसी हुनुभयो, खुसी भइसकेपछि उपरान्त हो यो महाराज तपाईँले गरेको जुन हो तपस्या र भक्ति देख्ने म खुसी भए के को लागि म हो त भन्दाखेरि म त प्रभु अब हाम्रा जिजु हजुरबुबाका जो छोरा अनिखेरि सदा राजाको छोरा 60,000 छोरा त्यस्ता त्यस्ता किसिमले गरेको कपिल मुनिको आश्रममा गएर जो भस्म भएका थिए अनिखेरि तिनीहरूको जुन हो अनि उदाहरण गर्नको खातिरमा हजुरले गएर उदाहरण गरिदिएको सुन्नु पर्यो, त्यो खरानी पखालिदिनु पर्यो भन्नाको खातिरमा अनिखेरि त्यसरी आएर मैले स्तुति गरेको हो प्रभु अब त्यही अनुरोध छ मेरो भनेर भनिसकेपछि ओहो ल म जान्छु तर मेरो यो बेग थियो यिनीहरूलाई त जोगाएर पो पर्छ त। त्यस हेतुले गर्दाखेरि बिना शिवजीको जटा नभइकन शिवजीले जटा थापेपछि मात्रै अनिखेरि मेरो बेग थ्याकिन्छ नत्र भने थ्याकिँदैन। यो त अब त्यहाँबाट खस्ता त तल पातलमा कहाँ पुग्छ पुग्छ। अनिखेरि त्यस हेतुले गर्दाखेरि ल शिवजीको अनि आवश्यकता पर्छ, शिवजीले जटा थाप्नु पर्छ भनेर जब भन्नुभयो गङ्गाजीले भनिसकेपछि उपरान्त त ओहो ल भइगयो त भनेर त्यहाँबाट फेरि गएर त्यहाँबाट शिवजीको तपस्या गर्नुभयो। शिवजीको तपस्या गर्नुभयो भगीरथ तामरेका जो राजाले तपस्या गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा केही काल बित्यो। ल अब मेरो पनि यो असफलै हुन्छ, यो सफल हुँदैन, मैले सफल गराउन सक्दिनँ क्यार भन्ने त्यस्ता किसिमको जो आँतले हरेस खाइसकेका छ। अनिखेरि त्यति गर्दा गर्दै गर्दा गर्दै बल्ल अनिखेरि उहाँ के हुनुभयो त भने यसलाई भनेदेखि त्यसरी जुन हो खुसी हुनुभयो, शिवजी दर्शन दिनुभयो, महाराज हजुरले गरेको तपस्या भक्तिबाट म खुसी भएँ के को लागि म भनेर भन्दाखेरि म त प्रभु अनि हाम्रा जुन हजुरबुबाका छोरा सगर राजाका छोरा 60,000 अनि कपिल मुनिको आश्रममा गएर भस्म भइरहेका थिए भनेदेखि अनि अब गङ्गाजीलाई गएर आह्वान गरे ल हुन्छ म गएर खरानी पखालिदिन्छु तर अब मेरो यो बेग थाप्नलाई त बिना शिवजीको जटा नभइकन त हुँदैन, शिवजीले जटा थापिदिएपछि मात्रै हुन्छ नत्र म तल पातालमा कहाँ पुग्छु पुग्छु। अनिखेरि भनेर भनिसकेपछि प्रभु गएर हजुरले जटा थाप्दी बस्नु पर्यो भनेर भन्नाको खातिरमा अनिखेरि मैले जो यसरी तपस्या गरेको भनेपछि ल हुन्छ म जान्छु भनेर त्यहाँबाट अनिखेरि जो शिवजी खुसी हुनुभयो आउनुभयो, त्यहाँबाट गङ्गाजी पनि आउनुभयो, त्यहाँबाट गङ्गाजी माथिबाट खुवाउनुभयो शिवजीले जटा छापेको छ, शिवजीको जटामा छङ छङ छङ छन् त्यत्रो नदी परेको यस्ता करोडौं वर्ष भइसक्यो अह त्यो जटा भिजेर बाहिर चिसो पनि बनिसकिँदैन, लौ नानी यो त एकदम असफल पो हुने भयो त अह मैले पनि नसक्ने भए भनेर भन्ने कुरो सानो विचार भइसकेको छ उतापट्टि राजा जुन सगर नामहरूको जुन राजाको।
अनि उता भैरथ आमा एकजना राजाको जब त्यस्तो भइराखेकै छ। त्यहाँबाट त्यति गर्दै गर्दै गर्दै ल्याउँदा बल्ल बल्ल बल्ल बल्ल अनिखेरि त्यो जट्टा भिजिसकेर अनिखेरि बाहिर बाहिर अलिअलि चिसो निस्किन लागेको थियो, पसिना आए जस्तो त्यो चिसो निस्किन लागेको थियो। त्यसै मौकामा एउटा ऋषि आउनुभयो, यो महाराज म त मरे त तिर्खाले, अब कसो गर्नु, मलाई पानी खान दिनुहोस् न ल अनि भनेर भनिसकेपछि उपरान्त त अब त्यस्तो तिर्खा लागेर अनि त्यो प्यासले त्यस्तो भइराखेका मानिसलाई पानी खान दिनुहोस् भन्दाखेरि जुन नदिनु अनि अब यो कहाँसम्मको जुन अधर्म कुरा छ त, त्यस हेतुले गर्दाखेरि ल अब खानुहोस्। जुनसुकै मानिस पनि जब पानी प्यास लाग्यो भनेर आएकालाई जसले पानी खान दिँदैन भनेदेखि त्यस्ता किसिमका मानिसले ठूलो अपराध भोग्नुपर्छ। हे महाराज हेर्नुहोस् त्यस कारणले गर्दाखेरि म पानी खान दिनुपर्छ अनि ल पानी खानुहोस् भनेर भन्नुभयो सगा राजाले। त्यहाँबाट ती ऋषिले जतिखेरि मुख काट्नुभयो र पानी गुट्टु गुट्टु गुट्टु गुट्टु खान भनेर लाग्नु भएको, खाँदो खाँदो खाँदो खाँदो खाँदो खाँदो खाँदो खाँदो यस्ता कयौं वर्ष खाइसक्नुभयो, अह मुख झिक्नुहुन् मुख झिक्नुहुन्न नझिकिसकेपछि उपरान्त अलिखेरि राजा भैरथ नामरेका जुन राजा छक्क परिहाल्नु भयो। हरे प्रभु अब पानी खान आएकालाई नखाऊ भन्नु पनि भएन, अनिखेरि नआगाइकन छड भन्नु पनि भएन, ल हेर त अह मेरो यो उद्देश्य त्यो त्यसै खेर जाने भयो भनेर भन्ने त्यस्तै किसिमको जो विचार गर्दै हुनुहुन्थ्यो। गर्दा गर्दैका बिचमा त महाराज अनिखेरि त जो बल्ल बल्ल बल्ल बल्ल बल्ल बल्ल मुख झिक्नु भयो ढ्याउ गर्नुभयो, ओहो यो महाराज पुग्यो त पानी भन्दा त पुग्यो म आगाए ल भनेर अलिखेरि जब उहाँ हट्नुभयो, हटिसकेपछि त्यहाँबाट अलिखेरि त्यो पानी खस्यो, अनिखेरि त्यहाँबाट त्यो नदी खसेपछि अलिखेरि त्यो खरानी सरानी बगाएर अलिखेरि सबै कुरा त्यहाँबाट अलिखेरि उताबाट त्यो 7000 पुरुषको अलिखेरि त्यसरी चाहिँ मुक्ति गराउने काम गर्नुभयो। हे महाराज हेर्नुहोस् जब त्यसरी चाहिँ मुक्ति गराउने काम गर्नुभयो, गराइसकेपछि उपरान्त ल हेर्नु त जुनसुकै मानिसको पनि एउटा मात्रै हड्डी भने पनि उतापट्टि जो गङ्गाजीमा गएर पर्यो भने पनि अलिकति त्यस्ता किसिमको मानिसको जो मुक्ति हुन्छ भनेर भन्ने बताएको हुँदाखेरि जुनसुकै मानिसलाई पनि पानी भएका ठाउँमा लगेर अलिकति दाह संस्कार गर्नु त्यहाँबाट अलिखेरि पानीले जो पखाल्नु को कारण त्यो हो। यो महाराज अलिखेरि तिनीहरूको जो मुक्ति गति उता दिलाउनु भयो, भैरथ राजा सफल हुनुभयो र त्यहाँबाट अलिखेरि जो त्यस्तै त्यस दिनदेखि लिएर ती नदीको नाम के भयो भागीरथी, अनिखेरि यस्ता किसिमले गरिकन चाहिँ भागीरथी नाम गरेको जो गङ्गा, अनिखेरि त्यस्ता किसिमको जो गङ्गामा गएर हजुर हामीले पनि गएर स्नान गरेर हाम्रा पितृहरूको खातिरमा जसले जो उताबाट जल तर्पण अनिखेरि पिण्डदानहरू इत्यादि गरिन्छ अरे भनेदेखि त्यस्ता किसिमका मानिसहरूको सम्पूर्ण जो पितृहरूको जो उदाहरण हुन्छ गति हुन्छ मुक्ति हुन्छ। हे महाराज ल हेर्नुहोस् त भनिकन अनिखेरि भैरथ राजाले ल्याएर जसरी अनि अनुरोध गरिकन ल्याएर अनिखेरि सगर राजाका 60000 छोराको अनि खरानीको जो उतापट्टि पखालेको हुनाले गरिकन अनिखेरि ती नदीको नाम जो भागीरथी भन्ने भयो र अहिलेसम्म पनि जो भागीरथी नामरीको जो नदीमा गएर स्नान गरेर आफ्ना पितृका खातिरमा त्यसरी जल तर्पण पिण्डदान गरिन्छ भने अनिखेरि अब ती सम्पूर्ण जो मुक्ति गतिमा प्राप्ति भएर जान्छन् भनेर बताइएको छ। यहाँ हे सौनक आदि नामरीका 88000 ऋषिसर हो भनिकन 88000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएको जुन किसिमको कथाहरू हो सोही नै किसिमको कथाहरू ल्याइकन यता वैशम्पायन नामरीका गुरुले अनि जो बताउनु भएको जुन किसिमको कथाहरू हुन् सोही नै कथाहरू ल्याइकन अनि हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो। अब यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनेर अडैया शनिश्चरहरू शान्ति हुन्, 7.5 आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का भ्रामरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हरिवंश पुराणको हरिवंश प्रभुको यो अध्यायले गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगतपते रक्ष मे स्तनयम् कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते देहि मे स्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओम श्री कृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नाम मेरो बाबुराम फैयाल, भेनेपा 8, बोस माने टोल गाउँ।

भर नपर जान्छ पन्छी उडेर गुडै छोडेर जान्छ पन्छी उडेर गुडै छोडेर खोइको निकेमा हो संसार भुलेको खोइको निकेमा हो संसार भुलेको किन होला चटक्कै धर्म भुलेको किन होला।

यो शरीर मात्रै हो हामीले देखेको, जानी का होला जानी का होला, उनै समलाई थाहा होला जानी का होला उनै समलाई।

पत्नी पुत्र शरीर सम्पत्ति सबै छन् ईश्वरकै भर। आफ्नो भन्ने कर्म गतिले चौरासीमा डुल्दछ, मेरै हो भनेर व्यर्थ बीजमा व्यर्थै किन झुल्दछ। यस्तो जन्म बिते होलन् अघि कति, उद्योग भयो कति, पत्नी पुत्र शरीर सम्पत्ति भए जन्मै पिछेका कति। आफ्नै एथे भने किन अहिले छुटे, अहिले म एक्लै किन, जसमा त केही पनि छैन आफ्ना बसमा, यही सोच रातो दिन। सँगाचित हुँदै आयौ रहँदै, पैसा छँदै हातमा, व्याधिले नछुँदै आयौ रहँदै, बर्गर छँदै गातमा। आफ्ना श्री हुने पछि सुख हुने, धन्दा चिनी हाल है, अग्लागी घरमा भए पछि कुवा खन्दा हुने छैन। आयु छिन्न हुन्छ रात बिहान, हप्ता र महिना बनी, थाई हुन अनेक कर्म रहँदा बेला बितेको पनि। जन्मिनु बढ्नु रुनु वैराग्य उजाउनु नै, के होला भरि कसो गरी कहाँ, के भन्नु सक्नु नहै। लाखौं चन्द्र सरी मनो पुनहरी, कैलाश दरबारमा, नाना रत्न सोनाका पलङ्गमा, स्वामीजीको पासमा। जुम्ला हात जोडी अघिल्तिर सरी, सामने मुडा धरी, लागि सुन्नति पार्वती चरणमा, पसेर बिन्ती गरी। हे समूह करुणा निधन भगवान्, हे परमनाथ प्रभु, लीला माधवको गरेर मदाए धेरै सुनाउनु भयो। तृप्त तै पनि सुन्न मन जान, लाग्दैछ हे शङ्कर, श्री सीतापतिको पवित्र गुणले कहिले अगाइन्छ र। पारिजात कल्प यी वृक्षे हिरामाका पासमा, आए भूतलमा कसरी कसले ल्याएछ यो बातमा। प्यारा हुन् श्री राजाका महलमा, हरदम आए जान थियो, छोडी छन् किन इन्द्रले यहाँ, शङ्ख मलाई रह्यो। धोका होला।

कान बहिरा हुन्छन्, देख्ने आँखा अन्धा हुन्छन्, सुनि कान बहिरा हुन्छन्, देख्ने आँखा अन्धा हुन्छन्, मिलेका यी दाँताका

जब हुन्छ जानी दिन यमराज आउँछन् लिन आफ्ना भन्ने शाखा सन्तन भेला हुन्छन् बिदा दिन आफ्ना भन्ने शाखा सन्तन भेला हुन्छन् बिदा दिन न त धन दौलत हातमा न त कोही जान्छन् साथमा आउने बेला केवल एक्लै आयौं जाने बेला मसन घाटमा त्यति बेला जीवनमा धोका होला है।

एउटा नथए उपाय सुना कुरा राम्ररी मनमा गुण एउटा छ उपाय सुन कुरा राम्ररी मनमा गुण कृष्ण भक्ति गरो भने आखिरीमा पर्दैन रुन कृष्ण भक्ति गरौँ भने आखिरीमा पर्दैन रुन नत्र

0: धोखा होला धोखा होला धोखा होला है जीवनको अन्तिम क्षणमा धोखा होला है भाषाका डोलामा चढेर सेतो पछ्यौरा ओढेर जन्ती जान्छन् खुरुरु आगो लाग्छ हुरुरु यो अमूल्य जीवन गइगो बितेर कृष्ण कृष्ण भनौला संसार पार तरौला भन्दा भन्दै यो अमूल्य जीवन गइगो बितेर यो अमूल्य जीवन गइगो बितेर हस्त धन्यवाद
1: परिचित परिचित मित्रजनहरूमा म शिवको नमस्कार।

बोले को पार्टी पार्टी मिलेर यो सिंगो नेपालमा जनता संस्कार पोलेको नेपालका सबै नेपाली मिलेर संस्कार जोगाउन पर्छ यो कुरा ख्याल ख्याल गर्यौं भने मित्र जन हो सन्ताति पुरै नै मर्छ अबको संविधान लेखेर गद्दीमा राजा नै राख्नु पर्छ

किशोरी मनेको तपोभूमि नेपालमा किन राजा नमान्ने जनता र जनता र जमिन यी नेताको लागि भाछौ हामी दोहोनो वर्षै नै हामी नेताको दोनो भएर कति पो बाँच्नु पर्ने नेपालीहरू।

बरसिनै हामी, बरसिनै हामी नेताको दुनु भएर कति बस्ने नेपालीहरू एकै कठा भई अब त कमर कस्ने। रिसाउनुस या खुसाउनुस मित्र जन हो सिलोक लेखिने पालको शिवले कस्तो सिलोक लेख्यो नभन।

को यो नेपाल नेपालीलाई नै चाहिन्छ। राजनेताहरू एकजुट नभइकन नेपाल बेच्न कहाँ पाइन्छ। हिमाले कांग्रेस र प्रपा माओवादी जिन्जी जिन्जी आएको छ नि, छपटीलाई स्वीकार गरेर नेपालमा संस्कार बचाउनुहोस् भनी राजालाई आसनमा राखेर नेताले नेपाल नेपाल सुहाउँदो पार पार्टी पार्टी अन्थाप गरेर नेपालका नेपालीलाई नमार। राजालाई गद्दीमा राखे पछि नेपालको बढ्छ नेपालमा राजालाई गद्दीमा राखे पछि नेताको बढ्छ नेपालमा मान। नेपाल र नेपालीको हितमा यो आँख खोली नेताहरूले जान। बुझेर नेताले चुप्ला बुझेर नेताले बुझ पचाए भन्छन् तिनै करोड नेपाली। मातृका भूमि मातृभूमि नेपालमा सही सत्यमा जोइन्छ उसलाई धेरै गाली। नेताले राजालाई अगाडि नसारे नेपाल रहने होइन।

शिवले लेखेका सय सत्यै अस्त संसद भवनमा हेरुन्।

0: दिन माउने जल मलगामा रातमा आउने हुन जुन विश्वले मानेको नेपाल सुधारनालाई राजाले सक्ने हुन राताका लागि शीतल दिने जुन दिनका लागि छान घाम विश्वले मानेको तपभूमि नेपालका नेताको भएन सत्य काम नचाहिँदा काम कुरा जो जसले गर्छ हाम्रो नेपालमा उसलाई सधैँ छ ताली नेपालको हितमा सही सत्यमा जोहिन्छ उसलाई चाहिँ दिनरात गाली चरीकोटदेखि पूर्व फर्की हेर्दा गौरी शंकर हिमाल हाँसेको विश्वले मानेको तपभूमि नेपालको संस्कार र संरचना मासेको शिरबाट बगी सानो भई आउँछ यहाँ आउँदा ठुलो छ तामा कोशी शिवले शिलोक सही सत्य भने बापतमा बनाउनु पर्दैन मलाई दोषी हस्त नमस्कार। यति भन्दै म सैलुङ एफएम को हाम्रो सैलुङ एफएम प्रदीप सेन्चुरीले मलाई यहाँ माइकमा चाहिँ बोल्ने अवसर दिनुभएको हुँदाखेरि उहाँहरूको सिङ्गो टिमलाई मेरो हृदयदेखि नै नमन गर्न भन्न चाहन्छु र उहाँहरूलाई सदा सर्वदा भगवान श्री राम श्री हनुमान दाहिना भएर सदा सर्वदा उहाँहरूको रक्षा क्षमा गर्नुहुन्छ। चराचर जगतभरको भगवान श्री कृष्ण राधा कृष्णले चराचर जगतभरको रक्षा गर्नुहुन्छ र विश्वले मानेको हाम्रो तपभूमि यो मातृभूमि नेपाल हाम्रा राजनीति दलहरूका मित्रजनहरूले राजालाई नै गद्दीमा खडा राखेर हाम्रो नेपाल मातृभूमि नेपाल र हाम्रो संस्कार रीति रिवाज हाम्रो संस्कार संस्कृति बचाउनुहुन्छ भन्ने मलाई पूर्ण आँखदेखि नै विश्वास छ। हस्त नमस्कार।
1: सासु र ससुरा माता पितालाई

0: दिन जन्म माताजीले यो भूमिमा दश मास पूरा गरी माता पितालाई खुशी पारी पाल्छ जसले खुशी हुने छन् हरी माता सासू ससुरा माता पिता गुरुजनाको जसले सेवा गर्दछन् मिल्ला आशीर्वाद दिन दिनको खुशी पारी दे त्यो मन कतिको बालक हिजको जवानी आज त बुढो भई पर्ला कष्ट भोग्नु पछि त यहाँ पर्ने छ बस्नु रोई
1: सृष्टिका पहिले मै थिए फगात कोही थिएनन् अरू जो देख्छौ अहिले सबै बुझ तिमी मेरै विभूतिहरू सृष्टिका पछि फेरमा प्रलयमा मै एक रहन्छु फगात मुदेखि

पंचाय महाभूत जसै सृष्टिका पहिले मै थिए भगत कोही थिएनन् अरू जुदेछ अहिले सबै बुझ तिमी मेरै विभूतिहरू सृष्टिका पछि फेर महाप्रलयमा मै एक रहन्छु भगत मुदेखि बाहेक कोही छैन कहिल्यै मेरै सर्व हो जगत सत्य निर्मल शुद्ध परमा मै छो एक छैन दोस्रोहरू

0: रहत दसई। पैदाजी भरको गराए मैले चैतन्य पारे तसई। चैतन्य हुन गए सकल जीव विद्यै स्वरूपमा पसि। लागे जन्म गर्न ती वर्मले द्यैहरूमा फाँसी। घरका बाहिर भित्र जुन तरहको देखिन्छ आकाश यहाँ। उसैमा फिक मोही भगत सम्पूर्ण संसारमा। आकाश नाश हुँदैन जुन तरहले भत्केर घरको घरी। सोही तरहले यसै संसारमा नासुन्न दिहे मरे।
1: सारा धर्म पुराना का विषय बच्चा कथा सुनी। लागे फेरि सुधाउन कनपा सौन भनेका मुनि। सोच छैन दाम गए बुढो भयो यो सुन्दा कन तृप्त छैन कहिले इच्छा बढिया हुने। सुन्दामा फल पाइने पछि पनि मुक्ति समेत पाउने। यो चाहिँ देवी हातको किताबमा निकै र थियो अगाडि पढिने थिएन केही पनि। होलन बर्मन बुद्धि अलापु पछिका पर्दन कसरी भने। ती माथि करुणा गरेर जसले एक बेला देखि अनि चारै बेदहरू बनाइदिनु होला सजिलो भने। गाउँमा केटीहरू छोरीहरू पढ्ने सबले मोबाइल बोकिरहेछन्, मोबाइलमा भर्छन्। जान बुब जाए म गएर भन्दै चाँडो भन्छन्। सबैले भरिरहेछन् त्यतातिर। घुसै कुण्डलमा बगे कि त्रिशुली बिचमा मिसिने खोला। तपाईँ हामीको मरिने चोला माया नमर्नु होला। शुद्ध जल पनि बग्दछ बागमतीजीमा मन बग्छ सोरी तले। फेरि भेट होला भन्ने हौ तिमी पनि देख्दैन यो चितले। हे भाइ हो मर्दछु मर्नलाई टर्दैन काल केही गरी मलाई। बाँच्ने उपाय भरसक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला। नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ। पापको डर रति बर नराखी तैले बुहारी हरि। सोही पाप अहिले प्रकट हुन गयो त्यही पापले पमरी। दुई भातको गीत मैले लेखेको छु। निन्द्राका वशमा सबै परि गए सीता बहुत रोने। निन्द्राबाट बिउती कन त सम्झेर बिहाल हुने। राम सीता वनमा गएर बसेछन् रे निन्द्रामा परिछन् रे। छक्क परिथिन् झलास बिउँदा केही पनि छैन घरसँग बिहाल भएर बसेछन् रे। रामले छोडेर हिँडेछन् रे। अब कहाँ जाने वृन्दावनको जङ्गलमा एक्लै परियो माईमै केटाकेटी त्यसो भनेको छ। पानीको पनेरो फुलबारी आँधेरो गजुर बसाउनै रह्यो। उठ न उठ शिलाके दाजु हो पूर्वै उजेलो भयो। अघि रातभरि शिलो भन्दाखेरि देवी भागवत कथा मृत सरी विस्तार गर्छु अब। देवीको महिमा अपार बुझानु लीला उनैका सब। भत्खानी ताउली तसल पानी खाने अङ्करा। धेरै गरी चढेर नबोल त केचो अङ्ग्रेजीको घर फरा। हे नानी तिमी त पहेली पातली दन्तैमा लाउने दिरी। ना जीवनको समार नगरे आउँदैन जोबान तिरी। दालचिनी छकरा अलैची सुकुमेल सिगरेटलाई चाहिने सलाई। यो गाउँभरिको को छ सिपालु जोडा खटाइदेऊ मलाई। हे नानी तिमी त पहेली पातली दन्तैमा लाउने दिरी। आफ्ना जीवनको समार नगरे आउँदैन जोबान फिरी। भने आफूले उसले भने हे बाबु पर्खी तलाई सिपालु छ हान्छु बन तलाई। हे मूर्ख तत्त्व सबै विचार बगबा त गर्छ किन बारम्बार। पत्ताला जाओस् अब स्वर्ग छाडी मर्नु छ तैले नै त पछाडि भने उसले धम्की दिन्छ।
0: हे राजन सुनिदेऊ सत्य माईमा विस्तार गर्छु यहाँ।